ल त्यसो भएर अगाडि अगाडि यसो जेठाजुलाई छोप्ने ससुरालाई मान्ने गर्ने जनावरलाई छोप्ने भनेको थियो. अहिले हाल त जेठाजुलाई नै दाई भनेको छ, दाईलाई किन छोपिरहने नि? त्यही बहिनी आँटा टेको लाएर बसोस् दाउ चाहिँ तिहार है त भयो. र त्यसै कारणले अहिले सबैको मन कपालमै छ, भाइवर्ग साराको लावण्ड केश धारण भन्छ यी कसरी कपाल राम्रो हुन्छ भनेका छन् कोही नभनु कोहीलाई जेसुकै होस् भयो. र त्यसै कारणले हुनु हार पर्छ. कोही जब केही काट बनाएको छैन, केही कट बनाएको छैन, केही कट बनाएको छैन, कोही चाउचाउ जस्तो बनाएर राखेका छन्, कोही जब बटारिया छैन, कोही जब कालो सामान हाल्दै थियो हिजो त कहिलो पनि हाल्न थालेन. अब सेतो हालिदिए ढुक्कै हुन्थ्यो नि बरु, सबै बुढी भयो बसिरो है. हो त. र त्यसै कारणले यही प्रकारले गर्दाखेरिमा लावण्डे केश धारण अब त्यो कपाल त्यसको, त्यस कारणले मान्ने गण्य जनावरलाई छोप्ने चलन थियो नि अघि होइन त? होइन त, यही त थियो नि त. अहिले नि छ होला नि, विशेष घरमा छैन, छ गर्नु नै पर्छ नि. र त्यस कारणले गर्दाखेरिमा ओहो सम्मान साथ मर्यादा भयो. अनि आज मेरो त्यत्रो अपमान गरिस् तैँले, त्यसै कारणले गर्दाखेरिमा तेरो जब यो चुल्ठामा भनेर समातेर अब म यो देशबाट तलाई निकाल्ने छु भन्ने प्रतिज्ञा महाराज दुर्योधनले गरे. हेर्नुहोस् महाराज, नारीको कारणले दुईटा घटना घटेको छ महाभारतमा र रामायण. कैकेयीको कारणले रामायण घट्यो, द्रौपदीको कारणले महाभारत घट्यो, यी दुईटै. तर त्यसै कारणले त्यो प्रकारबाट जब दुर्योधनको मानहानी भयो, अरे जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको, जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको, दुर्योधन महाराजको ठुलो बेजत भयो.

0: जल भनी हिँड्छु राजा जल पनि होइन,
1: जल भनी हिँड्छु राजा जल पनि होइन,
0: जल भनी टेक्छु राजा थल पनि छैन, जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको

0: यसरी दुर्योधन महाराजको
1: यस कारणबाट ठूलो व्यजित भयो महाराज सौनकादि ऋषि प्रणाली
0: भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन प्रस्तुत गर्नुभएको छ। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ
1: भनेर आज्ञा गरिबक्सु त मेरो सरकार।
0: अब बाँकी अंशका लागि यो शाश्वत ज्ञानको वर्णन यसरी महाराजका हजुरमा सुखदेव स्वामी श्रीमद् भागवतको महत्वपूर्ण कथाको दुर्योधन राजाको सानो न्यूले ठूलो घटना घट्यो महाराज। सानो न्यूले ठूलो घटना कसरी घट्यो सुन्नुहोस् त। सामान्य एउटा छोरी मान्छेले दुर्योधन राजा जलमा पर्दाखेरिमा हाँसी दिएको कारणले ठूलो प्रकारको घटना घट्यो। त्यसै भएर होस पुर्याएर इज्जत र प्रतिष्ठालाई कायम राख्ने काम सबैले गर्नु र त्यसै कारणले अर्काको नक्सानी अर्कालाई मानहानि गराउने काम नगर्नु। कसैको ठूलो हुन्छ जब स्थानमान, कसैको सानो हुन्छ स्थानमान, तर आफ्नो मर्यादामा आफू सबै अड्नु यही नीति हो। सौनकादृशेश्वरका प्रतिमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा यस प्रकारबाट निर्णय गराउनु भयो र अहिले बाँकी अंशका लागि तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन महाराज परीक्षितको हजुरमा सुखदेव स्वामीले दुर्योधन नाम गरेको राजाको यही प्रकारबाट मानहानी भयो र अनि मानहानी भइसकेपछि सर्वस्व भएर आखिरमा ठूलो यस कारणबाट जब ठूला आपत्ति र विपत्ति पर्यो भन्ने कुराको नडे बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। जय भो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्दको उत्तरार्ध कथाको कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि संकेतमान महाराज परीक्षितका हजुरमा सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथालाई प्रमाण गर्नुभएको छ। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सु बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धा भगवान कृष्णले महाभारतको जुन प्रकारबाट बीजारोपण भयो अङ्ग बङ्ग कलिङ्ग प्रतिङ्ग आदि सारा भयो तर एउटा कुरा के भनेदेखि सामान्य प्रकारको घटनामा 18 अक्षौणी सैनिकको नाश भयो न्यू धेरै चाहिँदैन। दुर्योधनले जलमा थल थलमा जल देख्दाखेरिमा त्यो भ्रम बनाएर मेरो बैजत बनाएको भन्ने मानहानिको महसुस गरेर अङ्ग बङ्ग कलिङ्ग भन्ने देशमा गएर अहिले जुवाको प्रबन्ध वस्त मिलाएर पाँच भाइ पाण्डवको सर्वस्व खाएर दुर्योधन आदिको राजपाट 12 वर्ष वनवास 1 वर्ष गुप्तवास फेरि 18 अक्षौणी सैनिक महाभारतको युद्धमा समाप्ति भयो। त्यति जब त्यो जब कपाल देखाएर हाँसिदिएको हुनाले त्यति हो न्यू र महाराज परीक्षित यसै कारणले गर्दा होस पुर्याउनु पर्ला सबैजनाले। कसैको मानलाई नक्सानी बनाउने, मानलाई हानि गराउने, अर्कालाई चित्त दुख्ने भाषा बोल्ने यो चाहिँ नै यो नगर्नुहोला। किनभने देखेन धैर्यताबाट नै ईश्वर खुसी हुनुहुन्छ भनेको छ, अहिंसाबाट नै परमात्मा प्रसन्न हुनुहुन्छ। हिंसा दुई किसिमको हुन्छ, एउटा हिंसा भनेको अर्काको निन्दा, अर्को हिंसा भनेको कसैलाई काट्नु बलिदान दिनु। यो दुवै पक्षमा परमात्मा खुसी हुनुहुन्न, दुवै पक्षमा प्रभु राजी हुनुहुन्न। ऋषेश्वर सौनकादीलाई अहिले पौराणिक सूत्रले नै निसारण्य क्षेत्रमा आज्ञा गर्नुभयो र त्यसदेखि पछाडि बाँकी अंश तपाईँ अब के सुन्न चाहनुहुन्छ सरकार भनेर सोद्धाखेरि भगवानको महिमाको वर्णन यो त मैले यहाँहरूलाई प्रस्तुत गरे। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन सोद्धाखेरिमा परमात्माको महिमा, परमात्माको महिमाको वर्णन इत्यादि सारा सम्पूर्ण प्रस्तुत हुँदै गयो र अनि पाँच भाइ पाण्डवहरूलाई भगवानले आज्ञा गरिबक्सु मैले राजसूय यज्ञ सम्पन्न गरे। अब तपाईँहरूको जब राजसूय यज्ञ सम्पन्न भएको छ, महाभारत को बीजारोपण भएको छ, सतर्कताको अप्नाउनु होला। शत्रु कहिले सानो नसम्झनु होला, कहिले पनि शत्रुलाई कमजोर नसम्झनु होला। यस कारणले गर्दा लो म चाहिँ जम गए, तर तपाईँहरूको पिताजी राजा पाण्डवको परमगति प्रदान चाहिँ भएको छ, तर अब मैले तपाईँहरूलाई ठूलो प्रकारको खेलको प्रयोजन देखेको छु। अब घटना घट्दैछ महाभारतको महाभयंकर लडाई भनेर कृष्ण भगवान त्यहाँबाट सवारी हुन लागिबक्छु। राजा युधिष्ठिरले सारी पश्चातापको विषयमा प्रस्ताव राख्नु भएको थियो, तर भगवान जगतका मालिक बडो प्रसन्न मुद्रामा ध्यान मनन कीर्तन गरेर आफ्नो कर्तव्यमाथिको बोध पहिचान गरी अहिले प्रभुको जब सवारी भयो अनि पाँचै भाइ पाण्डवबाट विदा प्रभुको भइसकेपछि बीचबीच बाटोमा धेरै श्रीशैल वैकुण्ठ कामकोशनी पुरीश्रीद्वारा काटेर पाल्नुभयो र धेरै छोरा नातिहरूमाथि धुमन नाम गरेको मन्त्रीले हानेको गदाको चोटले पञ्च पाण्डव खप्न नसकेको खण्डमा तिनका उपरमा पनि ठूलो प्रकारबाट आपत्ति र विपत्ति र संकटको मोचन
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 16 गते शनिबार, मेटिस तारीख सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि, अन्तर्राष्ट्रिय आलु दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ईयूको कालो सूचीबाट हटाउने बजेटको प्राथमिकता, सड़क मरमत गर्न 28.52 अर्ब बजेट विनियोजन, कर्मचारीको तलब 21% बढ़्यो।
1: कर नीतिमा व्यापक फेरबदल, निजी क्षेत्र उत्साहित, मध्यमवर्गलाई फाइदा पुग्ने, कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित।
0: 31 निकाय खारेज, 6 निकायलाई एक आपसमा गाभिने, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाइने।
1: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा आफूले नै अन्तिम निर्णय गर्ने, अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। संयुक्त राष्ट्रसंघद्वारा द्वन्द्वग्रस्त दक्षिण सुडानमा 70 लाख भन्दा बढ़ी मानिसलाई खाद्यान्न अभाव भएको चेतावनी।
0: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा सद्भाव र तारालाई एमेच्योर गल्फ उपाधि, इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि उचाल्यो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा हिजो सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको प्रसंग।
1: सुधारका दर्जनौ कार्यक्रम समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत व्यापक रूपान्तरणको घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै बजेट मार्फत रूपान्तरणको शुरूआत भएको घोषणा गर्नुभएको हो। जेएनजी विद्रोहपछि निर्वाचित सरकारका रूपमा रूपान्तरणको ठूलो अपेक्षा नागरिकको रहेकाले विद्यमान अर्थतन्त्रको स्वरूपमै परिवर्तन ल्याउने गरी बजेटले दिशा तय गरेको अर्थमन्त्री डाक्टर वाग्लेले दावी गर्नुभएको छ। यसका लागि उहाँले बजेट मार्फत विद्यमान कर संरचनामा व्यापक हेरफेर, खर्च कटौतीको लागि संरचनागत सुधार र सुशासन तथा सामाजिक सुरक्षाका कैयौं नयाँ कार्यक्रम मार्फत बजेट उद्घोष गर्नुभएको छ। यसको कार्यान्वयन मार्फत नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै बढ़ेको परिवर्तनको अपेक्षाका लागि बजेट अपत्यारिलो उपकरण बन्न सक्ने पनि उहाँले दावी गर्नुभएको छ। रूपान्तरणका लागि लक्ष्य हासिल गर्न अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेटले नै नेपालको नयाँ दिशा तय गर्ने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको तुलनामा 1 खर्ब 60 अर्ब रूपियाँ बढ़ाएर अर्थमन्त्री वाग्लेले आगामी

0: आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नु भएको हो।
1: सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग कर उठाउने छ। अर्थमन्त्री वाग्लेले हिजो संसदमा पेश गरेको आर्थिक विधेयकमा गत शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थाबाट शिक्षा ममता तथा स्वास्थ्य ममता शुल्क लिने उल्लेख गरिएको छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क लगाई असूल उपर गरिनेछ विधेयकमा भनिएको छ। निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असूल गर्ने सबै प्रकारका सेवा शुल्कमा 3% दरले नै स्वास्थ्य समता शुल्क लगाई असूल उपर गर्ने उल्लेख गरिएको छ। उक्त कर गुणस्तरीय शिक्षा, स्वास्थ्यको पहुँच विस्तार र पूर्वाधार निर्माणमा खर्च गर्ने पनि उल्लेख गरिएको छ। शिक्षामा विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक मूल्यांकन, गेटामा चिकित्सा शिक्षा पढ़ाउने, शैक्षिक संस्थामा सफा शौचालय अभियान, उच्च शिक्षाको कोटा प्रणालीमा पुनरावलोकन, छात्रवृत्तिमा 8 अर्ब 60 करोड़, विदेशी विश्वविद्यालयको क्याम्पस खोल्न प्रोत्साहन, चितवनको चेपाङ बस्तीमा आवासीय विद्यालय सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ। बाल बालिकाको निशुल्क क्यान्सर उपचार, नर्सको रात्रिकालीन भत्ता वृद्धि, स्वास्थ्य बीमा कार्यक्रमलाई 15 अर्ब विनियोजन, साथै प्रदेशमा शिक्षण अस्पताल सञ्चालन गर्ने, कर्णाली र सुदूरपश्चिममा लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार गर्ने, मध्य प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने, 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य पनि बजेटले लिएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युटर केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट जीपीयू खरिद गर्ने घोषणा पनि गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मका विविध क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत सरकारले प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताका विषयमा विज्ञ एवं सरोकारवालाहरूले भने प्रश्न उठाएका छन्। अघिका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय, गाभे र पूर्वाधार विकास मन्त्रालय बनाएसँगै यसका लागि आर्थिक वर्ष 2083-84 बजेट त्यहाँ बढ़ी पठाइएको छ। सबभन्दा बढ़ी 3,02,83,52,00,000 रूपियाँ पाएको यस मन्त्रालयले बजेट कुल विनियोजन बजेटको 14.25% पाएको हो। वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 2083-84 बजेट ल्याइएको छ। निजी क्षेत्रको मनोबल बढ़ने विश्वास पनि सरकारले गरेको छ। तलब वृद्धि गरेर सुशासन र सेवा प्रवाहमा सुधारको लागि जोड़ दिइएको छ। कर्मचारीको तलबमा करिब 21% वृद्धि गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्किलमा 10% वृद्धि गरेको अर्थमन्त्री वाग्लेले हिजोको बैठकमा बताउनुभयो।
2: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
0: अब ग्रेड सहित कर्मचारीको पारिश्रमिक करिब 40,000 देखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आगामी 1 साउनदेखि लागू हुनेछ। कर्मचारीको तलबमा पछिल्लो 4 वर्षदेखि वृद्धि भएको थिएन। कर्मचारीको तलब 21% बढ़्यो। 31 निकाय खारेजी, 6 निकाय मर्जर अर्थात समायोजन गर्ने घोषणा गरिएको छ। 6 निकाय हस्तान्तरण गर्ने, 18 निकायको पुनः संरचनाबाट करिब 20 अर्ब रूपियाँ बचत हुने पनि घोषणा गरिएको छ। न्यायालयले भने 1% पनि बजेट पाउन सकेन। सरकारले न्यायपालिकाका लागि कुल बजेटको 0.45% मात्र विनियोजन गरेको हो। अर्थमन्त्री वाग्लेले न्यायपालिकाका लागि 9,49,16,00,000 रूपियाँ विनियोजन गरेको हिजोको बैठकमा जानकारी गराउनुभयो। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सरकारी अनुदान दिने नीति पनि अगाडि सारेको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचनको क्रममा उल्लेख गर्नुभयो। अनुदान
1: दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी श्रम संस्कृति र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा

0: अनुदान पाउनेछन्। विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकार मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएको बेलामा व्यावहारिक नहुने पनि कतिपय नेताहरूको भनाई छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा स्वास्थ्य र रोजगारीमा जोड़ दिनुपर्ने बेला सरकारी कोषबाट दलहरूलाई अनुदान दिने छलफल सान्दर्भिक नभएको टिप्पणी गर्नुभयो। माले नेता प्रदीप गिवालीले दलहरूलाई अनुदान दिँदा दल र मतदाताको दूरी झन बढ़न सक्ने उल्लेख गर्दै अहिलेको प्राथमिकता आम मानिसको मुद्दा रहेको बताउनुभयो। नेकपाका नेता नारायण काजी श्रेष्ठले सरकारले दलहरूलाई अनुदान दिनु सामान्य रूपमा ठिक भए पनि कसरी अनुदान दिने कति दिने भन्ने ऐन बनाउनु पर्ने पनि उल्लेख गर्नुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले दललाई अनुदान दिने विषय अघि बढ़ाउन खोज्नु सकारात्मक भए पनि कानून बनाएर मात्र अघि बढ़न सुझाव दिनुभयो।
1: पूर्व अर्थमन्त्री र अर्थविदहरूले बजेट अर्थतन्त्रको सुधारमा केन्द्रित भएको दावी गरेका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटमा समेटिएका नीतिगत तथा कानूनी सुधारका प्रयासहरू निकै सकारात्मक रहेको बताउनुभयो। मुलुकमा बहुमतको सरकार रहेकोमा वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याउनु सान्दर्भिक भएको उहाँले बताउनु भएको छ। त्यस्तै गरी अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले बजेटको अपेक्षा ठूलो भएको र कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। बजेटले निजी क्षेत्र लगायतका सबै क्षेत्रलाई उत्साहित बनाएको छ तर कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ।
2: आईटीको क्षेत्रमा काम गर्ने रिमोट वर्क गर्ने भन्ने प्राय सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
1: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा अघि बढ़ाउने घोषणा गरेको छ। युरोपेली संघ यूको एयर सेफ्टी लिफ्ट कालोसूचीबाट नेपाललाई हटाउने लक्ष्यसहित आगामी पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने पनि घोषणा गरिएको छ। यस अन्तर्गत नियामक र सेवा प्रदायकको भूमिकालाई पूर्ण रूपमा अलग गरिने जनाइएको छ।
0: यसैबीच जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेका लागि पनि उपचार र रोजगारीको व्यवस्था गरिएको बजेटमा उल्लेख छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जेन्जी आन्दोलनका घाइते शहीद परिवार र प्रभावितहरूका लागि विभिन्न राहत तथा पुनस्थापनाका कार्यक्रम घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई आर्थिक सहायतादेखि घाइतेहरूको उपचार र रोजगारीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिन्छ। बजेटमा जेन्जी आन्दोलनका शहीदहरूको सम्मान गर्दै उनीहरूका परिवारका लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गर्ने, त्यस्तै आन्दोलनमा घाइते भएकाहरूको निशुल्क स्वास्थ्य उपचार गरिने र घाइतेको अवस्था हेरी मासिक भत्ता समेत उपलब्ध गराउने घोषणा सरकारले गरेको छ। घाइतेहरूको जीविकोपार्जनका लागि उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ भने सञ्चालन गर्ने सहुलियतपूर्ण कर्जा कार्यक्रममा जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई समेत लाभग्राहीका रूपमा सहभागी गराउने उल्लेख गरिएको छ। यसबाट प्रभावित परिवारलाई स्वरोजगार बन्न र आय आर्जनमा जोडिन मदत पुग्ने सरकारको अपेक्षा छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालमा आलु उत्पादनको सम्भावना र सरकारवालाको भूमिका,
3: प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौं।
0: बजेटमा कर नीतिमा व्यापक फेरबदल, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: कारोबार दैनिकमा कर नीतिमा व्यापक फेरबदल शीर्षकमा खबर लेखिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलाई वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले व्यक्तिगत आयकरको सीमा परिवर्तन गरेको छ। अविवाहित व्यक्तिलाई आयकरको छूट सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। यसअघि यो सीमा 5 लाख रूपियाँ रहेको थियो। त्यस्तै विगतमा उपल्लो आयकर सीमा 29 प्रतिशतमा झारिएको छ। बजेटले विद्युत उपभोगको मूल्य अभिवृद्धि कर लगाउने पनि घोषणा गरेको छ। अन्तिम तहमा उपभोक्तालाई बिक्री गरिने मासिक 85 युनिट भन्दा बढ़ीको खपत भ्याट लगाउने व्यवस्था भएको हो। त्यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन त्यस्ता सेवा निर्यात आर्जित आयमा 50% कर छूट दिने व्यवस्था पनि गरिएको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाउने पनि उल्लेख गरिएको छ। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्ने शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने लगायतका व्यवस्था गरिएको छ। त्यस्तै गरी जीवन बस्नेतले नै कारोबार दैनिकमा लेख्नु भएको छ, ऊर्जाको आयोजना भन्दा नीतिगत सुधारमा बजेटले जोड़ दिएको छ। यसका साथै विद्युत खपत गर्ने उपभोक्तालाई पहिलो पटक विद्युत खपतमा छूट दिने लगायतका विषय पनि रहेको छ। ऊर्जा क्षेत्रमा विकास बजेट र योजनामा व्यापक हेरफेर गरिएको छ। त्यस्तै गरी माग सम्बोधनले सकारात्मक लगानीकर्ता परिवर्तन देवकोटाले लेख्नु भएको छ, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारमा लगानीकर्ताहरू उत्साहित बनेका हुन्। आर्थिक विधेयकमा पूँजीगत लाभ करको दर बढ़ाइएको छ। यसमा भने लगानीकर्ताको मिश्रित प्रतिक्रिया आएको छ। सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभ करको दर बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा 95 कमा संशोधन गर्दै सरकारले करका दरहरू बढ़ाएको हो। नयाँ व्यवस्था अनुसार यसअघि कायम रहेको लाभ करको दरहरूमा 2.5% बिन्दुले वृद्धि भएको छ। त्यस्तै गरी उत्साहित देखिएको छ निजी क्षेत्र शीर्षकमा सरस्वती ढकालले कारोबार दैनिकमा लेख्नु भएको छ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेट निकै सकारात्मक रहेको उल्लेख गर्दै करका दरहरू घटाउने तथा व्यवसायका झन्झटहरू हटाउने विषय नै उत्साहित रहेको बताउनु भएको छ। अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजिएको जस्तो देखिएको छ। उहाँले भन्नुभयो, दुई तिहाईको सरकारले ल्याउनुपर्ने खालकै बजेट ल्याएकोमा हाम्रो प्रारम्भिक बुझाइ छ र हामी निकै सकारात्मक रहेका छौं। सरकारले निजी क्षेत्रलाई माया गरेको देखिएको छ। उहाँका अनुसार कृषिलाई प्रोत्साहन गर्न खोजेको र पूर्वाधारमा पनि सुधार गर्ने कार्यक्रमहरू अगाडि सारिएको निकै सकारात्मक रहेको छ। कार्यान्वयन नहुने विगतको प्रचलन कसरी अन्त्य हुन्छ भन्नेमा भने संशय रहेको निजी क्षेत्रले बताएको छ।
0: कान्तिपुर दैनिकमा मध्यमवर्गलाई माया निम्नलाई न्यून शीर्षकमा बजेट बारेको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मध्यमवर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। व्यक्तिगत आयकर छूट सीमा दोब्बर गरी 10 लाख रूपियाँ, कर्मचारीको तलब 21% वृद्धि, नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बरले बढ़ाइयो, दलित बालबालिका कुपोषण भत्ता दोब्बर गरी मासिक 1,000, महिलाका लागि देशैभर ब्लू बस सञ्चालन गरिने, 2 करोड़सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिइने, डिजिटल भुक्तानी मार्फत खरिदको भ्याटमा 10% छूट दिने, जेएनजी आन्दोलनका घाइतेका लागि उद्यमशील कार्यक्रम, काठमाण्डुको शिवचातारमा सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्तीमा 15 शोधकर्तालाई फेलोशिप आगामी वर्ष 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक बस सञ्चालन गर्ने वैदेशिक लगानी फिर्तामा राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने विज्ञान प्रविधि अनुसन्धानमा पूँजीगत खर्चको 1% बजेट छुट्याइएको छ र बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर पनि लगाइएको छ। कसरी जुट्ला स्रोत शीर्षकमा अर्को खबर छापिएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले योजना आयोगले तोकेको सिलिङ भन्दा 1.5 खर्ब बढ़ीको बजेट अस्वाभाविक हो भन्ने अर्थमन्त्रीलाई पनि थाहा रहेको भनेर टिप्पणी गर्नुभएको छ। शिक्षा र स्वास्थ्यमा समता कर, बिजुली र राइड सेयरिङमा मूल्य अभिवृद्धि कर लगाइएको बारेमा सीमा तामाङ र सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, तीन मन्त्रालय मर्ज हुँदा पूर्वाधारमा ओइरियो बजेट शीर्षकमा लेखिएको छ भने भित्रीपन्नामा स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा वृद्धि शीर्षकमा ऋषिराम पौडेलले लेख्नु भएको खबर छ। आगामी वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा करमा के भयो फेरबदल शीर्षकमा खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। बेसिक तलबमा 10% बढ़्यो, 10% प्रोत्साहन भत्ता पनि थपियो, बजेटले कर्मचारीहरू उत्साहित शीर्षकमा छापिएको छ। पीपीए गरेर निर्माण नभएका परियोजनाको लाइसेन्स रद्द गरिने बारेको खबर पनि छापिएको छ भने ठूला परियोजनालाई उच्च प्राथमिकता दिइएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। कृषिमा 2 करोड़ लगानी गर्नेलाई 40% अनुदान दिने बारेमा खबर छापिएको छ भने जीर्ण संस्थानको सबलीकरण गर्ने बारेमा अजित अधिकारीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा नीतिगत 8 कार्यान्वयनमा संशय शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ भने अन्नपूर्ण पोस्ट दैनिकमा 31 निकाय खारेज गरिएको, 6 निकाय मर्जर गरिएको, 4 वर्षपछि कर्मचारीको तलब बढ़ेको र न्यूनतम पारिश्रमिक 40,000 नाग्ने बारेमा खबर छापिएको छ।
1: यसैबीच विद्युतीय अदालतको परिकल्पना गरिएको छ। बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागलेले बजेट प्रस्तुत गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गरिने घोषणा गर्नुभएको हो। विपन्न तथा दूर दराजका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम पनि घोषणा गरिएको छ। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सुरक्षा प्रविधिको अधिकतम प्रयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूरदराज क्षेत्रका नागरिकहरूका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्ने र शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई पनि यथाशीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ। त्यसै गरी कारोबार दैनिकमा वातावरण तथा जलवायु क्षेत्रका लागि 12,31 करोड़ विनियोजन शीर्षकमा खबर लेखिएको छ। सरकारले चुरे तथा तराई मधेशको जलचक्रलाई दिगो बनाउनका लागि करिब 1 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। त्यस्तै जड़ीबुटी तथा गैरकास्त वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीच पुनः तनाव बढ़िरहेको बेला थप 60 दिनका लागि युद्ध विराम भएको छ। 3 महिनादेखि जारी युद्धलाई 60 दिनका लागि युद्ध विराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता शुरू गर्ने विषयमा अमेरिका र इरानका वार्ताकार बीच अस्थायी सम्झौता भएको अमेरिकी संचार संस्था एपीले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघले शुक्रबार द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले विश्वको सबैभन्दा कान्छो सार्वभौम राष्ट्रमा खतरनाक अवस्था आएको भन्दै निन्दा व्यक्त गरेको छ र संगठनले आफ्नो प्रतिक्रिया बढ़ाउन समयसँग कड़ा संघर्षमा रहेको पनि उल्लेख गरेको छ। इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प को भनाईको बारेमा पनि अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्।
1: साझा खबरमा अब खेल खबर। इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हिजो भएको फाइनल खेलमा कजाकिस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता लिएको थियो। दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरिएको थियो र तेस्रो सेटमा 25-15 सहजै आफ्नो पक्षमा खेल पारिएको थियो। यसैबीच बजेटले खेलकुद पूर्वाधारमा प्राथमिकता दिएको छ। सरकारले खेलकुदको पूर्वाधारलाई ध्यान केन्द्रित गर्दै आगामी आर्थिक वर्षको लागि धेरैभन्दा धेरै बजेट खर्च गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 6.8 करोड़ बजेट विनियोजन गर्नुभएको थियो, तर यो बजेट युवा सहितको रहेको थियो। यस वर्ष तुलनात्मक रूपमा युवा छुट्टिएका हुनाले खेलकुदमा नै धेरै बजेट खर्च हुने देखिएको छ। क्रिकेट सँगै फुटबलको क्षेत्रमा समेत ठूला रंगशालाहरू बनाउने र भएका मैदानहरूको स्तर उन्नति गर्ने जनाइएको छ। यसका साथै तीनवटा रंगशालामा फ्लोर लाइटहरू जडान गर्ने घोषणा गरिएको छ। यसैबीच नेपालका सद्भाव आचार्यले भारतका भिवान उभयकरलाई पराजित गर्दै 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको उपाधि रक्षा गर्नुभएको छ। महिलातर्फ नेपालको ताराकार की चित्रकारले समग्र 241 स्कोरका साथ स्वर्ण पत्र प्राप्त गर्नुभएको हो। प्रतियोगितामा नेपालले सर्वाधिक 3 स्वर्ण 1 रजत र 1 काँस्य सहित कुल 5 पदक प्राप्त गरेको छ। सद्भावले समग्रमा 9 अन्डर 207 को स्कोर निकाले विवानलाई 4 स्कोरले हराउँदै उपाधि रक्षा गरेको हो। उहाँले टीम र व्यक्तिगत तर्फबाट 2 स्वर्ण जित्न सफल रहनु भएको छ।
7: आलू उत्पादनका लागि बिउ बिजन र प्रविधिको महत्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब आलू दिवस र उत्पादन वृद्धिको कुरा। आज अन्तर्राष्ट्रिय आलू दिवस। नेपालमा हिमाल पहाड़ र तराईमा आलू उत्पादन हुन्छ। किसानलाई आवश्यक समन्वय र उत्पादन बढ़ाउनका लागि चालिएका कदमका बारेमा हामीले एफएओ का नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गरेका छौं।
3: आजको दिनसम्म पनि हामीले पूर्ण रूपमा अहिले भने जस्तो जुन स्वस्थ बिउ भनेर भन्छौ स्वस्थ बिउको चाहिँ अझै सुनिश्चितता भइसकेका छन्। धेरै सुधार चाहिँ भइरहेको छ। जस्तो नेपाल सरकारकै पहलमा जुन भाइरस मुक्त सिडहरू उत्पादन गर्नलाई टिस्यु कल्चर ल्याबहरू बनिरहेको छ। निजी क्षेत्रहरू पनि बिस्तारै त्यसमा आउँदैछ। एफएओले नै पनि सहयोग गरेर विभिन्न समयमा त्यसको क्षमता विकासको लागि चाहिँ सहयोग गरिरहेको छ। बजारमा लिएर जानको लागि प्रशोधनको लागि अहिले खुसीको कुरा विभिन्न ठूलै निजी कम्पनीहरूले पनि विभिन्न आलुका परिकारहरूको लागि प्रशोधन कम्पनीहरू खोलिरहनु भएको छ। त्यसले मागलाई बढ़ावा पनि दिइरहेको छ र राम्रो दिशामा गइरहेको छ। अझै हाम्रो धेरै गर्नुपर्ने पक्कै पनि आवश्यक छ।
7: एफएओले ह्यान्ड टू ह्यान्ड इनिसिएटिभ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ आलुमा व्यावसायिकताको लागि। यो कस्तो कार्यक्रम हो?
3: यो ह्यान्ड इन ह्यान्ड भनेको यो चाहिँ हाम्रो एफएओको कर्पोरेट इनिसिएटिभ भनेर भन्छौ। ग्लोबल लेभलमा नै हाम्रो हेडक्वार्टर इटालीको रोममा छ। ग्लोबल लेभलमा नै यो चाहिँ इनिसिएटिभ भएको छ भनेको विश्वव्यापी रूपमा नै यसलाई चलाएका छौँ। यो भनेको चाहिँ कस्तो भने कृषिमा जति लगानी गर्नुपर्ने थियो त्यति लगानीहरू भइरहेको छैन विश्वव्यापी रूपमा नै, नेपालको मात्रै सन्दर्भमा होइन। प्रायः जसो के देखिन्छ भने अलिकति परियोजना लक्षित हाम्रो मानसिकताहरू देखिन्छ। त्यो भनेको अनुदानसँग मात्रै जोडेर हेरेका कुराहरू हुन्छ। त्यो होइन कि हामीले कृषिलाई व्यावसायिक बनाउने भनेको लगानीको आँखाबाट हेर्नु पर्यो। लगानी भनेपछि के हुन्छ भने तपाईँले लगानी गरेपछि त्यसको रिटर्न खोज्नुहुन्छ होइन, कति आमदानी गर्नु। जस्तो अनुदान मात्रै दियो भने त्यसमा रिटर्न खोज्ने अलिकति गौण भएर जान्छ। लगानीको आँखाबाट हेरौँ, सरकारको भए पनि निजीको भए पनि सबैकोलाई, र अर्को भनेको चाहिँ यसलाई क्षेत्रगत रूपमा विकासको लागि हेरौँ भनेर यो विशेष गरी एउटा प्लेटफर्म क्रिएट गरेको एफएओले। यसमा चाहिँ सरकारकै अग्रसरता हुन्छ। नेपालको सन्दर्भमा भन्दाखेरि यो आलुलाई पनि एउटा हाई कमोडिटीको रूपमा एउटा बालीको रूपमा लिएको छ।
10: त्यो अन्तर्गत जस्तो हिमाल पहाड तराई सबै क्षेत्रमा उस्तै खालको कार्यक्रम सञ्चालन त्यो खालको समन्वय हो कि अलि बढी केन्द्रित फलानु भूभाग अथवा क्षेत्रमा अथवा समुदायमा भन्ने हो यो कार्यक्रम?
3: यसको मुख्य लक्ष्य भनेको चाहिँ पहिला क्षेत्र पहिचान गर्ने र त्यो क्षेत्रको इन्भेस्टमेन्ट प्लान लगानीको योजना तयार गर्ने सरकारले नै तयारी गर्ने हो। हामी एफयूले हामीले प्राविधिक सहयोग दिन्छौँ र त्यो तयार गरिएको इन्भेस्टमेन्ट प्लान हुन्छ। त्यो इन्भेस्टमेन्ट प्लानलाई चाहिँ हामीले विभिन्न फोरमहरूमा प्रस्तुत गर्ने अवसरहरू सिर्जना गर्छौँ।
10: बिउ बिजन प्रविधिमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
3: भ्यालु चेनहरू मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन। उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै, त्यसकारणले के सहयोग गर्न सक्छौ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। हामीले उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, भएको उत्पादनलाई बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ।
0: एफएओका नेपाल सहायक प्रतिनिधि अरूण जीसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: ईयूको कालो सूचीबाट हटाउने बजेटको प्राथमिकता, सड़क मरमत गर्न 28.42 अर्ब रूपियाँ विनियोजन, कर्मचारीको तलब 21% बढ़्यो,
0: कर नीतिमा व्यापक फेरबदल, निजी क्षेत्र उत्साहित, मध्यम वर्गलाई फाइदा पुग्ने, कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित,
1: 31 निकाय खारे, 6 निकायलाई एक आपसमा गाविने, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाइने,
0: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्नको आवश्यकता,
1: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा सद्भाव र तारालाई एमेच्योर गल्फ उपाधि, काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि रानलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ हिजोको संसद बैठक जहाँ बजेट पनि प्रस्तुत भयो र प्रधानमन्त्री बालेन्द्र शाह पनि पूरै बैठक समयावधिभरि बसेर बजेट पनि सुन्नुभयो र त्यहाँ व्यङ्ग गर्न खोजिँदैछ पछिल्लो समयमा सांसदहरूले प्रधानमन्त्री संसद बैठकमा नआएको भनेर आलोचना र विरोध पनि गरेका थिए। यहाँ भर्खर बजेट भाषणको बैठकबाट निस्कदै गरेका व्यक्तिलाई बाहिरपट्टि देखाइएको छ र त्यहाँ केही पत्रकारले सोधेका प्रश्नमा एकजना त्यो बजेट भाषणको बैठकबाट सकेर निस्कदै गरेका सांसद जस्ता अथवा अर्थमन्त्री जस्ता देखिने व्यक्तिलाई त्यहाँ अगाडि राखिएको छ र पत्रकारले केही प्रश्न सोधेका छन्। ती व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, बजेट नकुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिक होला।
1: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98-60-24-58-43।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
7: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
8: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
7: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
0: भिटामिन डी,
6: भिटामिन बी12,
0: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग
3: हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।

0: साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845572223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौलो चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलखण्ड 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका

अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जीरो छप्पन्न पचहत्तर दुई सय तेइस नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल ज्येष्ठ महीना को आज 16 गते तदनुसार इसी सन 2026 मई 30 तारीख सक संवत्सर 1948 नेपाल सम्बत 1146 अनराथ रोद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज शनिवार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। विशेष गरी 15:58 रहेको छ, यानि कि 11:34 मिनटसम्म चाहिँ चतुर्दशी तत्प्रान्त पूर्णिमा रहनेछ। नक्षत्रमा रहेको छ विशाखा नक्षत्र 20:31 रहेको छ। योगमा रहेको छ परिघ योग रहेको छ। विशेष गरी परिघ योग रहनेछ 0:02, यानि कि परिघ योग रहेको थियो बिहानको 5:12 भने अहिले यतिखेर भने शिव योग रहनेछ। यस्तै गरेर करणमा रहेको छ भद्राकरण रहेको छ 48:11। चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज शुभ योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने सन सूर्यास्त 6:53 हुनेछ र आजको दिन मान्ने घडी 13:42 रहनेछ। आज दिन विशेष रहेको छ। आज पूर्णिमा व्रत रहेको छ। हाम्रा प्रिय श्रोताहरूले पूर्णिमाको दिन चोखो नितो खानुहुन्छ, शुद्ध भोजन गर्नुहुन्छ अथवा पूर्णिमाको व्रत लिने गर्नुभएको छ, साँझमा चन्द्रमाको पूजा गर्ने गर्नुभएको छ भने आज गर्नुहोला। आज चाहिँ नै पूर्णिमाको व्रतको दिन रहेको छ। आज विशेष दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको काल समय के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी भनी गराउनेछु। आजको काल समय दुई दिन यानि कि दुई पटक रहेको छ, एउटा बिहान रहेको छ भने एउटा साँझमा रहेको छ। बिहानको कालबेलाको समय भने सकिसकेका छ, यानि कि बिहानको 5:08:52 बिहानको 6:52 चाहिँ नै कालबेला रहेको थियो भने अहिले यतिखेर शुभ बेला रहेको छ। बिहानको 6:52 शुरू भएको शुभ बेला 8:35:08 शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 1:44:33 दिउँसोको 3:27:41 लाभ बेला रहनेछ। यस्तै गरेर कालबेला विशेष गरी कालबेला साँझमा रहेको छ। आज कालबेलाको समय रहेको छ साँझको 5:10:49 साँझको 6:53:58 पनि कालबेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु म तपाईँहरूलाई। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि चाहिँ नै वृश्चिक राशि आउँछ। विशाखा नक्षत्रको चौथो चरण, नाम आउँछ तोय नारायण नाम आउँछ अथवा तोय कुमारी नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन शरीरमा कमजोरी भएको अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनु पर्ला। पहिलेका समस्या दोहोर्नाले पनि अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पूर्ण नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। प्रत्याशी नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने पनि हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायले मनका आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। टाढिएका साथीभाइहरूसँग भेटघाट हुने समय रहेको छ। यात्रा मनोरञ्जन र किनमेलमा खर्च बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन हिम्मतले काम लिँदा मनका लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़मा सफलता दिलाउनेछ। भौतिक साधन जुट्दै जानेछन्। बल जबरजस्ती गरेरै भए पनि चिताको काम बनाउन सकिन्छ। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा समयमित हुनुहोला। मुद्दा मामिलामा विजयी भइनेछ। व्यवसायमा मनका फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूसँग सम्झौता पनि हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक काम सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सफल रहनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। पछि लाभ हुने काम पनि प्रारम्भ हुने खालको यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि म्यानेजरको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुँदै जानेछन्। आफन्तले उत्साह जगाउँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढेका साथीभाइहरू नजिकिने खालको योग भूमि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। दाजुभाइमा आत्मीयता बढ्नेछन् भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। पहिले लगानी गरेको व्यवसायमा मनका धनलाभ हुनेछ। मेहनतले दिगो फाइदा निम्ति आउन सक्छ। कामको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। चिताको काममा सोच जस्तै सफलता हात लागि हुने खालको योग भूमि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहार व्यवहारमा अलि सजग रहनु पर्ला। नहुने काममा बल जबरजस्ती प्रयत्न गर्दा नयाँ खाले समस्या आउन सक्छ। अरूको भर पर्दा काम रोकिन र फजुल खर्च बढ्ने समय रहेको छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। बुद्धिको उपयोगले तथा सावधानीले मात्र समस्याबाट बच्न सकिन्छ। नीति नियमलाई समयमै ध्यान पुर्याउँदाखेरि राशि तुलालाई आजको दिनमा विशेष शुभ रहनेछ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अवलम्बन पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम देखाउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भिजिँदै जानेछन् तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग हुने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला। तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। फाइदाका लागि पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर प्रयत्न गर्नुपर्ने खालको यो गुणी राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मण्डकै फाइदा उठाउन सकिन्छ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालको यो भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। पेसा व्यवसायमा लगानी बढाउने काम गर्ने खालका समय भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन फाइदा सामान्य भए पनि तार्किक काम थालनी हुनेछ। धर्म कर्म तथा परोपकारमा प्रवृत्त भइल बुद्धिको उपयोगले प्रशंसकहरू बढाउन सकिन्छ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिगो कामको जग बसाउन सकिन्छ। आजको श्रमबाट पछिल्लै फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने समय राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: कार्यक्रम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यहरूको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने हामी तपाईँसँग गर्नेछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी गराउनुहोस्। म तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गराउनेछु। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग म तपाईँसँग 8 बजेसम्म रहने गरेको छु। कार्यक्रम ज्योतिष वास्तुमा आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी मेष आदि बाह्र राशिफलका विषयमा हामीले तपाईँलाई जानकारी भने गराउने गरेका छौं। अहिलेको लागि चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म आबु खैरेनीबाट शर्मिला मिश्र।
0: शर्मिला मिश्र आबु खैरेनीबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले मेरो छोराको विषयमा।
0: छोराको विषयमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
1: 2076 साल।
0: 2076 साल
1: जेठ महिनाको 27 गते सोमबार।
0: जेठ महिनाको 27 गते सोमबार। जन्मेको समय भन्नु?
1: दिउँसो 12:48।
0: दिउँसोको 12 बजेर चाहिँ 48 मिनटमा हो।
1: हजुर।
0: जन्म दिउँसोको 12:48। जन्म कुन जिल्लामा भएको हो बाबुको?
1: बाबुको भरतपुरमा भएको हो।
0: भरतपुर चितवनमा भएको हो। 2076 साल जेठ शुक्ल पक्षको सोमबारको दिन जन्म, अष्टमी तिथिमा, राशि चाहिने सिंह राशि पर्छ, पूर्व फाल्गुनीको चौथो चरण, नाम आउँछ बाबुको टुक बहादुर अथवा टुकाराम, यस्तो नाम आउँछ। मध्यनाडी नरगण परेको छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिने तृतीया, अष्टमी र त्रयोदशी, शनिबार पनि घातक हुन्छ। नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक हुन्छ बाबुको लागि चाहिँ, कन्या राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ताजनक ग्रहहरू छैन बाबुको। सरकारी क्षेत्र पछि राम्रो हुन्छ, पढाइको क्षेत्रमा त्यति नराम्रो देखिँदैन। अलि मेहनत चाहिँ अलिकति गर्नुपर्छ बाबुले पढाइको लागि चाहिँ। अहिले ग्रह बाबुको चलेको छ सिद्धा र अर्को शुक्र। स्वास्थ्यमा समस्या, चोटपटक लाग्ने ग्रहहरू चाहिँ परेको छ, अलिकति सावधान रहनुहोला। दशाको शान्ति गर्ने बेला भएको छ। अहिले दशाको शान्ति गराइदिनु भयो भने 14 वर्षमा फेरि गराउनुहोस्। उमेर 14 वर्ष हुँदाखेरि फेरि शान्ति गराउनुहोस्, बाबुको लागि राम्रो हुन्छ, समस्या आउँदैन। ठिक छ, ग्रह त्यस्तो नराम्रो छैन, अलि एकरो जिद्दी जिद्दी स्वभावको हुन्छ, पछि पनि त्यस्तै स्वभावको हुन्छ। एकरो जिद्दी स्वभावको हुने ग्रहहरू पछि पनि परेको छ बाबुको लागि, त्यस्तो नराम्रो छ। ठिकै छ, एकरो स्वभाव जिद्दी स्वभाव सधैँ यस्तै हो। ग्रह चाहिँ अहिले चाहिँ एकदमै ग्रह खराब छ बाबुको, अहिले चाहिँ एकदमै ग्रह खराब छ। अरू के सोध्नु मन लागेको छ भन्नुहोस् त?
1: हजुर,
0: अरू के कुरा सोध्न मन लागेको छ भनेर सोधेको तपाईँलाई?
1: ए, अरू त्यस्तै पढाइहरू, अब ग्रहहरू कस्तो के छ भनेर मात्रै हो।
0: हजुर, यी कुरा त मैले तपाईँलाई भनिसकेको छु है।
1: हुन्छ,
0: फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आबु खैरेनीबाट फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेराउनको लागि। मैले जानकारी गराइसके उहाँलाई चाहिँ, तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सीतादेवी काप्री माधवपुरबाट।
0: सीतादेवी काप्री माधवपुरबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: नातिनीको विषयमा चाहन्छु।
0: नातिनीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2064 साल।
0: 2064 साल
2: साउनको 24 गते बिहिबार।
0: 2064 साल साउन महिनाको 24 गते बिहिबार जन्म समय भन्नुहोस् त
2: 5 बजेर 5 मिनटमा
0: बेलुकाको हो कि बिहानको हो
2: बेलुकाको
0: बेलुकाको 5 बजेर 5 मिनटमा जन्म जिल्ला कुन जिल्ला पर्छ
2: भरतपुर
0: चितवनमा पर्यो श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2064 साल श्रावण कृष्ण पक्षको बिहिबार द्वादशी तिथिमा जन्म मिथुन राशि आद्राको प्रथम चरण नाम आउँछ कुल लक्ष्मी भन्ने नाम आउँछ नानीको आदि नारी नरगण परेको छ घातकमा तिथि नानीको द्वितीय सप्तमी द्वादशी सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ नक्षत्रको लागि चाहिँ स्वाति नक्षत्र घातक छ घातक भनेको नराम्रो नफाप्ने नानीको ग्रह दशा भाग्य राम्रा छन् त्यति खासै नराम्रो छैन पेटमा अलिकति समस्या आउन सक्छ नानीको लागि चाहिँ अरू जस्तो नराम्रो ग्रहहरू छैन ठिकै राम्रै देखाउँछ नानीको ठिक छ विदेशमा त्यस्तो नराम्रो छैन नानीको ठिक छ भिसा लाग्न सक्ने सम्भावनाहरू देखिन्छ पैसा चाहिँ धेरै नबुझाउनु होला पैसा फस्ने पैसा डुब्ने ग्रहहरू पनि नानीको लागि परेको देखाउँछ विदेश जाने ग्रह राम्रो छ त्यस्तो नराम्रो छैन ठिकै छ अलिकति नाग दोष परेको छ नागले गर्दाखेरि भिसामा समस्या आयो भने कुरा अलग हो नभए नागको पूजा गरिदिनु भएको छ नानीको नामबाट योभन्दा पहिला भने नानीलाई राम्रो हुन्छ समस्या आउँदैन है
2: अब नानीको अहिले गरिरहेको छैन सर
0: ग्रह दशा त छ नि उल्का भन्ने ग्रह छ नानीको लागि चाहिँ अब उल्का भन्ने ग्रह भए तापनि विदेशको लागि चाहिँ त्यति असर गर्दैन है नानीको लागि चाहिँ अब नागले गर्दाखेरि रोक्यो भन्ने कुरा अलग कुराहरू भए नानीले नागको चाहिँ रत्न कवच पाउँछ हामीसँग यो नागको रत्न कवच लगाइन् भने राम्रो हुन्छ भिसा लागेर विदेश जाने बेला भए पनि लगाएर चाहिँ जानु पठाइदिनुहोस् उहाँ गएपछि राम्रो हुन्छ समस्याहरू आउँदैन है त्यस्तो दीर्घ रोगी भन्ने हुँदैन पेटमा समस्या चिसोबाट हुने समस्याहरू हुन सक्छ अलिकति सावधान रहनुपर्छ त्यस्तो विधि नराम्रो कुण्डली भन्ने देखिँदैन यहाँबाट नानीको लागि ठिकै छ विवाहमा अलिकति विशेष ध्यान दिनुपर्छ विवाहमा नानीको लागि एउटा शिला विवाह अथवा एउटा कुम्भ विवाह यस्तो गराइदिनु भयो भने राम्रो हुन्छ नानीको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन अरू ठिकै छ है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो नातिनीको विषयमा हेर्नको लागि सीतादेवी काप्रेजीले माधवपुरबाट फोन गरिराख्नुहुन्छ बेला बेलामा तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क हुने तपाईँले गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: हजुर नमस्ते म मिलन शाह
0: हजुर मिलन शाह धादिङबाट बोल्नु भएको
3: हजुर हजुर नीलकण्ठबाट
0: नीलकण्ठबाट कसको विषयमा हेर्न चाहनुहुन्छ मिलनजीले
3: म मेरो छोराको बारेमा हेराउन चाहेको गुरु
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: 2051 असोज 15 गते
0: 2051 साल असोज महिनाको 15 गते समय भन्नु त
3: 3 बजेर 45 मिनट
0: बिहानको 3 बजेर 45 मिनटमा जन्म शनिबारको बिहान शुक्रबारको राति उजाला भएको शनिबार हो
3: हजुर हजुर एक्ज्याक्ट हजुर
0: जन्म जिल्ला कुन जिल्ला पर्छ बाबुको
3: दार्जिलिङ पर्यो गुरु
0: धादिङ जिल्ला पर्छ ल सुन्नुहोस् है त श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा बाबुको 2051 साल असोज कृष्ण पक्षको 11 तिथिमा जन्म बाबुको शुक्रबारको राति उजाला भएको शनिबार राशि चाहिँ कर्कट राशि पर्छ अश्लेषा परेका छन् बाबुको नक्षत्र अश्लेषाको प्रथम चरण नाम आउँछ डीबाट दिल्ली राज दिल्ली कुमार दिल्ली बहादुर नाम आउँछ बाबुको अन्तिनाडी राक्षस गण परेको छ घातकमा तिथिहरू छ बाबुको लागि चाहिँ द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ बुधबार घातक अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा चाहिँ वृष राशि घातक छ बाबुको लागि ग्रह दशा भाग्य राम्रो छ गुरु चाण्डल योग परेको छ बाबुको महालक्ष्मी योगमा जन्म भएको छ, गुरु चन्द्र योग चाहिँ त्यति राम्रो होइन, यसको लागि एकादशीको व्रत विष्णुको पूजाहरू गर्नुपर्छ बाबुले, र बाबुलाई मांगलिक परेका छन् बाह्रौं मांगलिक, यसले विवाह दाम्पत्यमा बाधा आउँछ, रोकावटहरू हुन सक्छ है बाबुको लागि चाहिँ यो मांगलिकको रत्न कवच पाउँछ हामीसँग, मांगलिकको रत्न कवच बाबुलाई धारण गराइदिनु भयो भने विवाह बारी दाम्पत्यमा राम्रो हुन्छ बाबुको लागि चाहिँ, वैदेशिक क्षेत्र असाध्य राम्रो, धन पैसा कमाउन पनि राम्रै गराउँछ, त्यति नराम्रो छैन बाबुको, अहिले ग्रह चलिराखेको छ बाबुको लागि चाहिँ विशेष गरी पिङ्गला भन्ने ग्रह चलेको छ, अलि मनमा हजुर पिङ्गला मनमा पीर चिन्ताहरू लाग्ने दशाहरू छ अहिलेको लागि चाहिँ, पिङ्गला र अर्को सूर्य चलेको छ, ग्रह त्यति राम्रो ग्रह होइन, बाबुको यो रत्न कवच लगाइदिनुपर्छ, हामीसँग पाउँछ, सम्पर्क गर्नु दिउँसो 10 बजेपछि है, यति गर्नुभयो भने बाबु राम्रो हुन्छ, समस्या आउँदैन। बाबुको राक्षस गण परेको छ लग्नमा, सिंह लग्न भएकाले अलि एकरो अलि जिद्दी स्वभावका हुनेछन् बाबुलाई, अलि त्यस्तो गराउँछ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रै छ।
3: यो मैले बाबुको चाहिँ विवाह गराउँ भनेको, यो विवाहको लग्नै जुरेको छैन, के कारण होला?
0: यो ग्रहले मांगलिकको कारणले गर्दाखेरि समस्या बाधा आएको हो बाबुलाई, अनि त्यसपछि गुरु चन्द्र योग पनि परेको छ, सप्तम शनि पनि छ होइन, हो त्यो भएर समस्या भएको, रत्न कवच लगाउनु पर्छ मंगलबारको दिन र एकादशीको दिन अथवा बिहिबारको दिन चुखो नित गरेन बाबुले भने रत्न कवच लगाएर त्यसपछि भाग्य खुल्छ, राम्रो हुन्छ, समस्या आउँदैन।
3: हजुर, अनि गुरु उसको राशि चाहिँ के भन्नुभएको थियो मैले भुले?
0: राशि कर्कट राशि।
3: कर्कट राशि है?
0: हजुर
3: कर्कट राशि। हस् गुरु, यो के अरे यो रत्न कवच भनेको चाहिँ हामी उही आएर बनाउनु पर्ने कि के कसो होला गुरु? है
0: तपाईँ दिउँसो अहिले 10 बजेपछि फोन गर्नुहोस्, तपाईँले त्यहाँबाट अर्डर गर्नुभयो भने बनाएर म पठाइदिन्छु है तपाईँलाई।
3: ए हुन्छ हुन्छ गुरु, तर यो मेरो बाबु अहिले यता छैन गुरु होइन, त्यो चाहिँ रत्न कवच चाहिँ फेरि उतै पठाउनु पर्ने हुन्छ है, कसरी सम्भव होला फेरि? है
0: कहाँ हुनुहुन्छ बाबु अहिले?
3: बाबु चाहिँ जापानमा छ, 5-6 वर्षदेखिको उतातिर छ होइन, त्यो फेरि यहाँबाट त्यो रत्न कवच बनाउनेको तुरुन्तै लगाउनु पर्ने होला कि कसो होला? है
0: तुरन्त लगाउनु पर्दैन, कपडामा राखिदिनुहोस्, कोही जाने मान्छे भयो भने उहाँहरूसँग पठाउन मिल्छ, अथवा कुरियरबाट पनि कुरियर गरेर पनि पठाउन मिल्छ सामानहरू, त्यस्तो चिन्ता गर्नु पर्दैन, कुरियरबाट पनि सामानहरू त गइहाल्छ नि।
3: हजुर, यो विवाह गर्न चाहिँ के भयो? मांगलिकको कारणले रोकआउट भएको?
0: मांगलिकको कारणले पनि हो, सप्तम शनिको कारणले गर्दा पनि भएको हो होइन, बाबुको विदेश राम्रो छ, धन सम्पत्ति कमाउने ग्रह राम्रो छ, मैले अघि पनि भनेको थिएँ तपाईँलाई होइन, सबै थोक राम्रो छ, छोराको नराम्रो छैन होइन, अब रत्न कवच लाउनुपर्छ, रत्न कवच
3: लगाएको आज र भोलि मेरो फुर्सद छैन होइन गुरु, म पर्सितिर चाहिँ म हजुरलाई कल गर्छु 10 बजेपछि, अनि त्यसपछि म हजुरसँग अर्डर गर्छु, म यहाँबाट चाहिँ अर्डर गर्यो भने हजुरले उहाँबाट पठाउन नि मिल्यो होइन, यहाँसम्म दार्जिलिङसम्म
0: मिल्छ
3: हजुर ठिक छ। अनि त्यो कुन दिशाको केटी चाहिँ विवाह गर्नु?
0: जतापट्टिको विवाह गरे पनि हुन्छ, मांगलिक केटी चाहियो।
3: ए केटी चाहिँ मांगलिकै चाहियो?
0: हजुर मांगलिक नै चाहियो।
3: हस् थ्याङ्क यू गुरु, थ्याङ्क यू ल, म हजुरलाई म पर्सितिर कल गर्छु 10 बजेपछि
0: हुन्छ,
3: अनि त्यसको लागि है
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट फोन गर्नुभएको थियो छोराको बारेमा हेर्नको लागि चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोला। तपाईँको पनि बाबु नानीहरूको विवाहमा बाधा रोकावटहरू भइराखेका छन् भने सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, अनि कुराकानी पनि गर्न सक्नुहुन्छ, ग्रहले के भन्छ, भाग्यले के भन्छ भन्ने विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते
4: गुरु, नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म तुलसीपुर दाङदेखि।
0: तुलसीपुरबाट बोल्दै हुनुहुन्छ, दाङ जिल्ला। हजुरको शुभ नाम भन्नुहोस् त।
4: दीक्षा देवकोटा।
0: के भन्नुभयो?
4: दीक्षा देवकोटा।
0: ए, दीक्षा देवकोटा भन्नुभएको? हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ दीक्षाजीले?
4: आफ्नो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2067 बाह्र महिना।
0: हजुर, 2067 साल बाह्रको महिना भनेको चैत महिना कति गते? 6 गते हो। छ गते के बार पर्छ?
4: बिहिबार पर्छ।
0: बिहिबार त पर्दैन त। कति साल भन्नुभएको? कति साल भन्नुभएको तपाईँले?
4: 2067 29 गते राति जन्मेको, 2:38 अनि 36 गते भएको थियो।
0: अनि अनि भर्खर 6 गते भन्नुभयो होइन तपाईँले?
4: हजुर,
0: 6 गते जन्मभएको भन्नुभयो होइन?
4: नाइ,
0: अहिले भर्खर त 6 गते भन्नुभयो, 12 को महिना 6 गते भन्नुभएको थियो त।
4: 6 गते होइन, 30 गते भनेको मैले।
0: ए, 30 गते हो?
4: हजुर,
0: 30 गतेको उज्यालो भएको 30 गते हो।
4: हजुर,
0: 29 गतेको राति उज्यालो भएको 30 गते होइन? जन्म कति बजी जन्मिनु भएको, समय भन्नुहोस् त।
4: 2:38
0: रातिको होइन? 2:38 रातिको जन्म, बुध बिहिबारको, बुधबारको उज्यालो भएको बुधबार है। अब हेरौँ तपाईँको ग्रह कस्तो रहेछ। कुन जिल्लामा जन्मिनु भएको? धादिङ उही हो, दाङ जिल्लामा जन्म भएको तपाईँको? मङ्गलबारको राति उज्यालो भएको बुधबार, अप्रिल 13 तारिक हो। तपाईँको 2067 साल चैत्रको शुक्ल पक्षको 10 तिथिमा जन्म भएको रहेछ, रामनवमीको दिन रहेछ, तर तपाईँ जन्मिनु भएको भोलिपल्ट है। राशि चाहिँ तपाईँको कर्कट राशि, अश्लेषाको प्रथम चरण, नाम आउँछ तपाईँको डिल कुमारी, नाम आउँदो रहेछ दिल्ली कुमारी, डिल कुमारी नाम आउँदो रहेछ। हजुर, हजुर, डिला पनि हुन्छ, डिल कुमारी पनि हुन्छ, डिला पनि हुन्छ, अगाडिको अक्ष डी आउनु पर्यो होइन नि। तपाईँको अश्लेषाको प्रथम चरण भेट्छ, अन्त्यनाले राक्षस गुण परेको छ, अलिक छिटो रिसाउनु हुँदो रहेछ, तपाईँ रिसाउनु हुँदैन, कम रिसाउने गर्नुहोस् है। बुधबार तपाईँलाई नराम्रो बार बुधबार हो, तपाईँको जन्मबार पनि बुधबार, तर तपाईँलाई घातक बार नै बुधबार हुन्छ। राशिमा तपाईँको वृष राशि घातक, नम्बरमा 7 नम्बर घातक हुन्छ, तिथिमा द्वितीय, सप्तमी र द्वादशी भन्ने तिथि तपाईँलाई घातक हुन्छ। यहाँबाट त देखाउँछ ग्रहबाट हेर्दाखेरि ग्रह राम्रो छ तपाईँको, ठिक छ। पढाइमा अल्छी गर्नुहुन्छ, पढाइ असाध्यै राम्रो छ, फर्स्ट हुनुपर्ने, हुनुभएको हुनुभएन फर्स्ट
4: हुनुभएको
0: छ? फर्स्ट हुने
4: वैदेशिक यात्रा कस्तो छ?
0: विदेश जाने बेलै भएको छैन, नागरिकता त पाउनु भएको छैन होला
4: होइन?
0: अनि अहिलेदेखि विदेश जाने कि सरकारी जाए खाने?
4: विदेश
0: जाने, सरकारी जाए खाए पनि राम्रो छ तपाईँको लागि, विदेश पनि राम्रो छ, विदेश त्यस्तो नराम्रो छैन, ठिक छ। विदेशको लागि विदेश फापेको छ तपाईँको लागि चाहिँ है, यहाँबाट हेर्दा विदेश फापेको देखिन्छ। कुण्डली राम्रो छ, नानीको नराम्रो छैन। ग्रहहरू अहिले केतु चलेछ, मन असाध्यै चञ्चल भइराखेको छ, के गरौँ कसो गरौँ, के गरौँ कसो गरौँ, कता घुम्न जाउँ, कोसँग कुरा गरौँ भन्ने मन चञ्चल हुन्छ। किताब समायो भने पनि मन कता कता मन दौडिरहन्छ तपाईँको। यो अहिले मन दौडाउनु भयो भने तपाईँ विदेश जान पाउनुहुन्न, फेरि पढाइ राम्रो भएन भने विदेश जान पाइँदैन नि त फेरि, हो कि होइन?
4: हो,
0: त्यो भएर पढाइमा एकदम ख्याल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, रोकावटहरू कम हुन्छ, चिन्ता गर्नु पर्दैन। अहिलेलाई ग्रह शान्ति गर्नुपर्छ भन्नुभएको छ गुरुले, भन्नुहोस् मम्मी बाबालाई है। प्रेम विवाह गर्नु हुँदैन, प्रेम विवाह गर्नुभयो भने पछि धोका हुन्छ अनि असफल हुन्छ, जीवनभरि रोएर बस्नुपर्छ, प्रेम विवाह गर्नु हुँदैन। तपाईँले विवाह गर्दाखेरि 22 वर्ष भन्दा अगाडि विवाह गर्नु हुँदैन, 22 वर्ष पछि मात्रै विवाह गर्नुपर्छ तपाईँले है। 22 वर्ष भन्दा अगाडि पनि प्रेम गर्नुभयो भने त्यो प्रेम पनि असफल हुन्छ, बाइस वर्ष पछि मात्रै तपाईँको लागि राम्रो उपयुक्त हुन्छ। अलि रिसाउने बानी छ तपाईँको, रिसलाई अलिक कम गर्नुहोस्, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। दस क्लास पछि तपाईँको लागि सबैभन्दा राम्रो कुन विषय पढ्न मन लाग्छ भन्नुहोस् त, हुन्छ हुँदैन भनिदिन्छु म।
4: नर्सिङ
0: ठिक छ, राम्रो छ त, तपाईँले पढ्नुहोस्, तपाईँ अलिक मेहनत गरेर पढ्नुभयो भने तपाईँ एकदम सफल हुनुहुन्छ है बहिनी, बुझ्नुभयो नानी। पढाइमा एकदम फोकस गर्नुहोस्, अहिले जुन पढाइ बिग्रिनु लाग्छ मेरो मन चञ्चल भएको छ तपाईँको, हो कि होइन? के गरौँ के गरौँ के गरौँ के गरौँ हुन्छ कि हुँदैन? हो त्यो के गरौँ के गरौँ भएको बेलामा पढिहाल्ने, लेखिहाल्ने, पढ्न मन लाग्यो बेला पढ्ने, पढ्न मन लागेन भने लेख्ने, त्यही क्वेसन एन्सर लेख्नु पर्यो है। यति गर्नु सबैजनासँग सम्बन्ध तपाईँको एकदम राम्रो छ, तपाईँको कुण्डली एकदमै धेरैभन्दा धेरै राम्रो कुण्डली छ, भाग्य नबिगार्नु होला है, एकदम बर्बाद हुन्छ। अहिले ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, मम्मी बाबाले सुनिराख्नु भएको छ म बोलेको, ल मम्मी बाबालाई पनि भन्नु ग्रह शान्ति गर्नुपर्छ भन्नुभएको छ, भन्नुभएको गुरुबाले, अनि त्यसपछि ग्रह शान्ति मेरो गराइदिनु, रुद्री पूजा सत्यनारायणको पूजा लाउने घरमा है, यति गरिदिनु भयो भने एकदमै राम्रो हुन्छ, तपाईँलाई चिन्ता लिनै पर्दैन, ठिक छ ग्रहहरू है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट आफ्नो बारेमा हेराउनको लागि, नानीले फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
5: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म यहाँ पालुङटार छबाट पर्सोत्तम।
0: पालुङटार छबाट बोल्नु भएको?
5: हजुर।
0: पालुङटार भनेको कहाँ कहाँ पालुङटार हुनु भएको?
5: गोर्खा।
0: गोर्खा पालुङटार।
5: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
5: हजुर सुनिराखेको हुन्छ, फुर्सद भएसम्म।
0: फुर्सद भएसम्म सुन्नु भएको हुन्छ। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
5: मेरो आफ्नै हो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
5: 2054 माघ महिनाको
0: 19 गते।
5: हजुर 3 बजे दिउँसोको।
0: दिउँसोको 3 बजे हो?
5: हजुर।
0: दिउँसोको 3 बजे। तपाईँको घर पालुङटार हो, माइत कहाँ हो तपाईँको?
5: मेरो माइत पालुङटार हो, घर चाहिँ
0: तनहुँ हो। तनहुँ कुन ठाउँ हो?
5: तनहुँ आबुखैरेनी।
0: आबुखैरेनी। अहिले तपाईँ कहाँ हुनुहुन्छ, आबुखैरेनीमा हुनुहुन्छ कि
5: पालुङटारमा छु?
0: ए माइत जानु भएको छ।
5: हजुर हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
5: श्री
0: गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2054 साल माघ शुक्ल पक्षको आइतबार पञ्चमी तिथिमा जन्म तपाईँको, राशि चाहिँ मीन राशि, उत्तर भाद्रको तेस्रो चरण, नाम आउँछ तपाईँको झरना भन्ने नाम आउँछ है। मध्यनडी नरगण परेको छ तपाईँको लागि, चाहिँ घातकमा तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक है। तपाईँको पनि आफ्नो राशि पनि मीन हो र तपाईँले मीन राशि नै घातक हुन्छ भनेर लेखिया छ है। ग्रह दशा भाग्य राम्रो छ, गुरु चाण्डल योग परेको छ, पढाइ बीचमा रोकिन्छ, पढाइ राम्रै थियो पहिला, पढाइ बीचमा अलिकति पढाइ बीचमा रोकिन्छ, अलिकति अलपत्र पर्छ क्या तपाईँको पढाइमा चाहिँ। ग्रह दशा राम्रो छन्, चन्द्रमा र विष योग परेको छ, सबैजनासँग शङ्का मात्रै लाग्छ तपाईँले, विश्वासै गर्न सक्नुहुन्न हो कि होइन? शङ्का गर्नुभयो, विश्वास गर्न सक्नु पर्यो, तपाईँले विश्वास गर्नुहोस्, आफ्नो को पढाइको चिन्न सक्नुपर्छ, चिन्ने गर्नुहोस्। तपाईँलाई माइती भने त्यति फापेको देखिँदैन यहाँबाट हेर्दा है, अकाल मृत्यु भएर पितृदोष परेको छ तपाईँलाई, यो पितृदोष हजुर हजुर पितृदोष परेको छ। पितृदोष परेपछि के हुन्छ भन्दा ठगिन्छ, विवाहमा पनि ठगिने, श्रीमान श्रीमतीको सम्बन्ध त्यति राम्रो नहुने, मनमुटाप भइराख्ने ग्रहहरू है।
5: हजुर हजुर
0: हो यस्तो हुन्छ। तपाईँ त्यस्तो भएको छ कि छैन?
5: हजुर
0: तपाईँको श्रीमानसँग सम्बन्ध कस्तो छ? तपाईँको त बहुविवाह योग परेको छ, श्रीमानसँग सम्बन्ध त्यति राम्रो देखाउँदैन भनेको क्या मैले तपाईँलाई, बुझ्नु भयो?
5: हजुर।
0: यो भएर अलिकति विशेष ख्याल गर्नु, अलिक जिद्दी जिद्दी खालकी हुनुहुन्छ, त्यसलाई पनि कम गर्नुहोस् तपाईँले है।
5: हजुर।
0: राम्रो हुन्छ। समस्या के छ, जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त?
5: के गर्नुपर्छ अब त्यस्तो श्रीमानसँग सम्बन्ध राम्रो बनाउनलाई?
0: श्रीमानसँग राम्रो बनाउनलाई तपाईँ रिसाउनु भएन नि त?
5: हजुर।
0: तपाईँ रिसाउनु भएन, रिसाउनु भएन कसरी हुन्छ त? विवाह गर्दाखेरि नजुराई, विवाह गर्दा नजुराई नहेराइकन विवाह गर्नुभयो, गल्ती गर्नुभयो त्यो बेला पनि। श्रीमानको जन्ममिति र जन्म समय थाहा छ? श्रीमानको जन्ममिति भन्नुहोस् त एक्चुअली कस्तो रहेछ हेरौँ तपाईँ दुईजनाको।
5: 2047 भदौको 14 गते,
0: भदौको 14 समय भन्नु
5: के अरे, बिहान 8 बजे,
0: बिहानको 8 बजे हो।
5: हजुर।
0: तपाईँको भन्नुहोस् त एकचोटि।
5: 2054 माघ महिनाको 19 गते
0: दिउँसोको 3 बजे होइन?
5: हजुर हजुर।
0: तपाईँको दुईजनाको म हेरिदिन्छु कस्तो रहेछ, कसको गल्ती रहेछ, को घमण्डी रहेछ भन्ने हेरिदिन्छ है।
5: हजुर हुन्छ।
0: तपाईँको श्रीमानको बिहिबारको जन्म राशि धनु राशि है।
5: हजुर।
0: नाम आउँदो रहेछ एबाट, नाम आउँदो रहेछ बुढो एको एबाट नाम आउँदो रहेछ हो कि होइन? ल अब 25 गुण आएको छ, कति राम्रो गुण आएको है, 25 गुण आएको छ, असाध्यै राम्रो छ गुण चाहिँ। अब श्रीमानको चाहिँ सरकारी जागिर, विदेश यात्रा असाध्यै राम्रो हुने ग्रह छ, तर श्रीमानको पनि 20 योग परेको छ। तपाईँ दुईजनामा, तपाईँ दुवैजना उस्तै हो, एउटाले अर्कोलाई विश्वास नगर्ने, अर्कोले अर्कोलाई विश्वास नगर्ने भएर नै यो समस्या भएको छ, बुझ्नुभयो? तपाईँको श्रीमानले तपाईँलाई विश्वास गर्नुहुन्न, तपाईँले तपाईँको श्रीमानलाई विश्वास गर्नुहुन्न, तपाईँ दुवैजना भ्रममा हुनुहुन्छ। यो भ्रमको कारणले गर्दाखेरि तपाईँको मनमुटाव भइराखेको छ। भनिन्छ नि शङ्काले लङ्का जलाउँछ भन्छ कि भन्दैन,
5: हो
0: त्यही भइरहेको छ। तपाईँको श्रीमानले ओ मेरो बुढी कोहीसँग बोल्छ कि भन्ने लाग्छ, तपाईँलाई मेरो बुढो कोहीसँग बोल्छ कि जस्तो लाग्छ क्या। कारण नै यही हो, तपाईँ दुवैजना उस्तै खालको उस्तै हुनुहुन्छ, मैले कसैलाई पनि यसको लागि विश्वास गर्नु पर्यो। तपाईँले तपाईँको श्रीमानलाई विश्वास गर्नुहोस्, श्रीमानलाई विश्वास दिलाउनुहोस् होइन,
5: त्यही
0: नै हो। अब श्रीमान श्रीमतीको कुरा बाहिर अरूलाई भनेर फाइदा छैन होइन, तपाईँ दुईजनाको कुरा तेस्रोले सुन्ने बित्तिकै उसले फाइदा उठाउन कोसिस गरे हुन्छ हो कि होइन? त्यही भएर कसैलाई नभन्नुहोस्, चुप्प लागेर बस्ने, श्रीमानसँग राम्रो तरिकाले बोल्नुहोस्, तपाईँले पनि आफ्नो म यस्तो छैन, म अरूसँग बोल्दिनँ, अथवा म त्यस्तो छैन, तपाईँले मात्रै माया गर्छु भन्ने, उहाँ रिसाउनु भयो भने तपाईँ नरिसाइदिने होइन। अब एउटा आगो भयो भन्दैमा अर्को पनि आगो हुनु त भएन नि त हो कि होइन? त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु, अब अलिकति कन्ट्रोल गर्नुहोस् रिसलाई, त्यति गर्दा पनि भएन भने श्रीमान श्रीमती दुवैजनाले रत्न कवच लाउनुपर्छ, रत्न कवच लाउनु भयो भने मिठो सम्बन्ध हुन्छ, चिन्ता गर्नु। मगाउनु मिल्छ, त्यसको लागि दिउँसो
5: 10 बजे
0: दुवैजनाले लाउनु पर्छ, किनकि दुवैजनाको मनमा 20 घोलिएको छ क्या। त्यही भएर यो समस्या त्यही त, तपाईँले उहाँलाई दोष दिनुहुन्छ, उहाँले तपाईँलाई दोष दिनुहुन्छ, अनि कसरी हुन्छ त कुरा हो कि? राम्रो छ, तपाईँको सरकारी जागिरतिर एप्लाई गर्नुहोस्, राम्रै हुन्छ, प्राइभेट जागिरतिर पनि राम्रै हुन्छ, गुरु च्यानल योग राम्रो छ, ठिक छ। बिजनेस व्यवसाय पनि तपाईँको लागि ठिकै छ, के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ के,
5: पसलहरू गर्न खोज्छ।
0: जस्तै तपाईँलाई कस्मेटिकतिर राम्रो हुन्छ, कस्मेटिक पसलतिर राम्रो हुन्छ,
5: तपाईँ
0: अरू त्यस्तो नराम्रो छैन नि, ठिकै छ, कुराहरू राम्रै छ है त।
5: हजुर हुन्छ।
0: मैले भनेको कुरा एकदम सुन्नुहोस् तपाईँले, ध्यान दिएर तपाईँले एकदम मनन गर्नु है।
5: हुन्छ, यस्तो गर्दा पनि भएन भने चाहिँ हजुरलाई कन्ट्याक्ट गरेर रत्न कवच
0: भएन भने रत्न कवच तपाईँ दुवैजनाले लाउनुपर्छ, त्यसपछि पूर्ण विश्वास हुन्छ, मन बिग्रिँदैन क्या तपाईँको, एकछिन त तपाईँले पनि विश्वास गर्नुहुन्छ,
5: टुटफुट हुने छ राम्रो
0: हो, त्यही भएर भनेको मैले है। हस् हस् फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुभयो। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ पालुङ गोर्खा पालुङदारबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि चाहिँ सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द वचनको भागमा तपाईँलाई म हृदयबाट स्वागत गर्दछु। आज म तपाईँको बीचमा तपाईँको जिब्रोमा विशाल शक्ति छ भन्ने विषयमा केही कुरा बताउन गइरहेको छु। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ, हामीलाई थाहै छ। यो एउटा औजार जसले महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20 21 सम्म यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू, प्रिय मित्र, तपाईँको नियन्त्रणमा हुनुपर्दछ। र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनौट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोले गर्ने आफ्नो छनोट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने

थियो हामीलाई थाहा नै छ। विभिन्न डडेलो विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं। ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डडेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अंग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसले जसरी एउटा डडेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौं, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौं, तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौं, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको यहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौं। मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन। त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनु पर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने, त्यो एउटा द्वन्द सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितुपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं। चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्यालठट्टामा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोष्न सक्छ भनिन्छ। बन्दुकबाट निस्केको गोलीको त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट, मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्? आज मानिसहरू किन एक अर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्? त्यसको मुख्य एउटा कारण पनि प्रियहरू, तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ, बुद्धिमानीको बोलीले निको पार्छ। बुद्धिमानी यस्तो बुद्धिमानी जसले बोल्नुभन्दा अगाडि उसले धेरै पटक सोच्छ, मैले के बोल्ने, मैले कति बोल्ने, कुन ठाउँमा को व्यक्तिलाई के कुरा बोल्ने। बाइबलले धेरै कुराहरू सिकाएको छ। निकै बुद्धिमानी साथ हामीले हाम्रो वचन, हाम्रा शब्दहरू मानिसहरूको बीचमा राख्नु पर्दछ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्, यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले ब्याङ्कबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको

0: छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्ना बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यस्तै मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि ए मेरो त यस्तो छ उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोरा छोरीहरू यस्तो छन् उस्तो छन्। त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौ अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँ हामीले त्यसलाई स्वीकार गर्छौ, त्यही कुरा ठानिरहन्छौ भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन, ती कुराले कहिले पनि हामी त्यो समस्याहरूबाट बाहिर निस्कन सक्दैनौ, किनभने हामीले ती खराब कुराहरू मात्रै त्यो आफ्नो जीवनमा हामीले हाम्रो हृदयमा हालिराखेका छौं। तर हाम्रो मुख्य एउटा सावधानी अथवा बुद्धिमत्ता के हुन्छ भने हामीले हाम्रो वरिपरि आफ्नो जीवनमा भएका कतिपय सकारात्मक कुराहरू छन् पक्कै पनि, प्रभुले दिनुभएको त्यो आशिष, त्यो अनुग्रहलाई तपाईँ हामीले मूल्याङ्कन गरौं त, हाम्रो जीवनमा कति धेरै आशिष अनुग्रह प्रभुले दिनुभएको छ। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन। हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू शुरू हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौ अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ, तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ प्रियहरू। तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन तर तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौं आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जोसुकैको अगाडि पनि, जसको मानिसहरूको जुन मान्छे भेटियो, जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा नकारात्मक कुरा मात्र गर्नुहुन्छ अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा यस्तै नकारात्मक कुरा मात्रै हुन्छ। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस् प्रियहरू। अर्को कुरा, हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी निकै एकदम सावधानी हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौ, हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौ। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा, कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं। जब हामी रिसाउँछौ, उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौं। यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण, सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू, आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन, तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्, तपाईले जुन अवस्थामा तपाई रिसाउनु भएको छ, तपाईको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द हुने स्थिति त्यो समाधान भएर जान्छ। वसन्तले भन्दछ, हामी शान्त रहनु पर्दछ। तपाईको मुखबाट निस्किने शब्दहरूमा तपाई इमानदार हुनुपर्दछ। तपाईले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो त्यही तपाईँ नबोल्नुहोस्। मत्तीको पुस्तक 18 अध्यायको 37 पदमा पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दै जे मन लाग्यो त्यही बोल्ने गर्दछौ। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौ मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौ। यदि त्यस्तो हो भने हामी हाम्रो शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ, यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौ र त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौ। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिशमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झुटो कुरा फैलाउने छनौट गर्दछन्। जब हामी कसैको आलोचना गर्न शब्दहरू प्रयोग गर्दछौ, हामी परमेश्वरले हाम्रो मुखमा निस्कन चाहनु भएको दया र प्रेम प्रकट गर्ने विपरीत गरिरहेका हुन्छौ। एउटा पुरानो भनाइ छ, यदि तपाईसँग कसै बारेमा भन्नको लागि केही कुरा छैन भने केही पनि नभन्नुहोस्। त्यसकारण बदख्वाई गर्ने कुराहरूमा, मानिसहरूको कुरा विभिन्न किसिमले आलोचना गर्ने, क्रिटिसाइज गर्ने, मान्छेलाई न्याय गर्ने, हामी धेरै समय परमेश्वर न्यायकर्ता हुँदा हुँदै पनि तपाई र हामी न्यायकर्ता भइरहेका हुन्छौं। तपाई र हामीले मानिसहरूको पाप अधर्म सुट्याइरहेका हुन्छौं। त्यसकारण आज विश्वासी जीवनमा यो कुरा हाम्रो जीवनबाट हटेर जानुपर्दछ। यो खालको अशुद्धताबाट, यो खालको अपवित्रताबाट, यो किसिमको खराब आचरणबाट तपाईँ र म निस्किनु जरुरी छ। प्रियहरू, लुका 6:28 पदमा यसरी लेखिएको छ, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यहाँ परमेश्वरले हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न आज्ञा दिँदै हुनुहुन्छ। हाम्रा शब्दहरूले हामीसँग दुर्व्यवहार गर्नेहरूलाई हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौ। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली गर्न, गाली बेजत गर्न हामी चाहिँ उत्रिन्छौ। तर बाइबलले के भन्दछ भने, सराप्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले सराप्न सक्छ, भोलि त यस्तो क्रिश्चियन अथवा यो धर्म बाहिर विदेशी धर्म यो त्यो भनेर अनेक शब्दहरू हाम्रो हामीलाई चाहिँ मानिसहरूले थू थू दूर दूर गर्न सक्छ। त्यस्तो सराप गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। दुर्व्यवहार गर्नेहरूलाई, तपाईँ र मलाई विभिन्न ठाउँमा अहिले त धर्म प्रचार गर्यो भनेर, धर्म अङ्गीकार गर्यो भनेर विभिन्न किसिमका कालो मसो लगाउनेदेखि लिएर समाजबाट, गाउँ समाजबाट निकाल्नेदेखि लिएर विभिन्न यातनाहरू दिने यो खालका चाहिँ सतावट हाम्रो जीवनमा हुन्छ। तर बाइबलले भन्दछ, त्यस्ता दुर्व्यवहार गर्नेहरूको निम्ति चाहिँ प्रार्थना गर। हामी कहिले पनि प्रतिकारमा उत्रिने अनि उनीहरूलाई नकारात्मक प्रभाव पार्ने तरिकाले हामी युद्ध द्वन्द त्यो खालको क्रान्तिको परिकल्पना बाइबलले गरेको छैन। तर हामीले नम्रताका साथमा ती व्यक्तिहरूप्रति सकारात्मक व्यवहार गर्नुपर्दछ भनेर बाइबलले सिकाउँदछ। प्रियहरू, रोमीको पुस्तक 8:37 पदमा पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। कसरी गर्ने? उहाँ मार्फत उहाँ तपाई समान गरिरहनु भएको कुनै पनि चुनौतीबाट एक विजेताको रूपमा सामना। धेरै समय आफ्नो परिस्थितिलाई लिएर हामी चाहिँ एकदमै चिन्तित हुन्छौं अनि त्यो परिस्थितिलाई अब मेरो जीवन यस्तै भयो उस्तै भयो भनेर त्यो कुरालाई आफ्नो शब्दबाट हामीले मानिसहरूको बीचमा आफ्नो बिलौना पोखेर हामीले त्यही कुरालाई स्वीकारेर बस्दछौं। तर वसनले के भन्दछ भने ती परिस्थितिहरूलाई निराशाजनक अवस्थाहरूलाई चाहिँ स्वीकार गर्नको सट्टा चाहिँ तपाई परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ मेरो सहायता हुनुहुन्छ भनेर त्यो कुरा चाहिँ तपाईँले संकल्प गर्नुपर्दछ। त्यो कुराको स्वीकार तपाईँले गर्नुपर्दछ। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजयी हुन सुसज्जित गर्नुभएको छ। जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजयी हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4:13 अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौ, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ। त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै, ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्दछ। परमेश्वरमा ती बिन्तीहरू, ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौं भन्ने त्यो संकल्प तपाई र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस् यो समयमा, प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सत्य हो भनेर विश्वास गर्नुहोस् प्रियहरू, अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा गर्नुभएको सकारात्मक कामको चर्चा गर्नुहोस् प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस् अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्। त्यो कुरा मानिसहरूलाई स्वीकार्नुहोस्, मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति, त्यो प्रकाश बाँड्न चाहनुहुन्छ। परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्। आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्। उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु। आदरणीय
1: श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: रेडियो बिहानी 97.6 MHz।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैन सेवा पनि उपलब्ध छ नि।
6: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
7: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
8: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
7: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
6: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
9: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
6: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849-185-810 9849-185-810।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढ़ी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
16: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जी हेलो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
7: मानसिक समस्याबाट बच्ने उपायहरू,
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
8: असल साथीहरूसँग मात्रै संगत गरौं,
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
8: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरिका करिब करिब 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट यहाँहरूले सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत सुन्दै हुनुहुन्छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस नेपाली जनताहरूले मन पराउने कार्यक्रम हो र हामी बिहानै नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं र सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौं। र यतिखेर बजेटको चर्चा छ। हिजो जेठ 15 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार बजेट आएको छ र यो बजेटले जनताका आकांक्षाहरू जनताका भावनाहरू समेट्न सके कि सकेन, बजेट कस्तो किसिमको आयो र जुन 21.5 खर्ब बराबरको बजेट ल्याइएको छ यो बजेटले अब देशको विकास र समृद्धिमा कस्तो खालको काम गर्न सक्दछ, यसका मिश्रित प्रतिक्रियाहरू छन्। बजेट आइसके पछाडि विभिन्न अर्थविज्ञहरूले अर्थविदहरूले आफ्ना आफ्ना प्रतिक्रियाहरू दिने क्रम जारी पनि छ र कुल बजेट 21.24 अर्ब ल्याइएको छ। चालू खर्चतर्फ 12.70 अर्ब छ भने पुँजीगत खर्च 4.31 अर्ब छ र बजेटका स्रोतहरू यदि हेर्ने हो भने राजस्वबाट करिब 14.5 अर्ब अपेक्षा गरिएको छ, वैदेशिक अनुदानबाट 61.74 अर्ब अनुदान अपेक्षा गरिएको छ, त्यसै गरी ऋण मार्फत 6.57 अर्ब आशा छ, वैदेशिक ऋणमा 2.47 अर्ब आशा छ, आन्तरिक ऋण 4.10 अर्बको आशा गरेर यतिखेर डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्रीले करिब 23.24 अर्ब बराबरको बजेट ल्याउनु भएको छ। स्रोतको चापमा छ, मध्यम वर्गलाई रिझाउने बजेट छ तर यसको कार्यान्वयनको पाटो पनि एकातिर जटिल छ भने कार्यान्वयन यदि हुने हो भने यो बजेट कार्यान्वयन हुने भने देशको विकास र समृद्धिमा पनि यसले निकै ठूलो फड्को ल्याउन सक्दछ र नीतिगत आँट छ, कार्यान्वयनमा संशय पनि छ र विभिन्न प्रतिक्रियाहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ नेपाली बहसमा नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरेको जस्तो पनि छ र बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको आफ्नो काममा समेत भर पर्दछ भन्ने विषयहरू आएका छन्। समग्रमा बजेट सुन्दा निजी क्षेत्रहरू पनि यतिखेर उत्साहित बनेका छन्। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको जस्तो पनि छ, करका दर घटाउन खोजेको देखिन्छ र निजी क्षेत्रले पनि यसलाई स्वागत गरेको छ। आजले श्रोता, ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको पूर्व अर्थमन्त्री वर्षमान पुनको टिप्पणी रहेको छ। बजेट वितरणमुखी देखिएको छ, स्रोत ऋण भनिएको छ, बजेटको आकार पनि वास्तविक रूपमा आधारित छैन भन्ने खालका पनि टिप्पणीहरू यतिखेर आएका छन्। तर सरकारले बजेटलाई कार्यान्वयन गर्न र सबैले बजेटमा अर्थात यसको कार्यान्वयनमा साथ दिनका निम्ति आग्रह पनि गरेको एउटा परिस्थिति छ। आज हामी बजेटको विषयमा केन्द्रित रहेर बहस गर्नेछौ नेपाली बहसमा। अब यो बजेट कार्यान्वयनका चुनौतीहरू, कार्यान्वयनका पाटाहरू, सरकारले ल्याएको बजेट, यो ठूलो आकारमा आएको यो पहिलो बजेटले दिन सक्ने डेलिभरीका विषयहरूमा आज हामी केन्द्रित भएर बहस र चर्चा गर्नेछ, किनभने बजेट एउटा देशको सुशासनको एउटा मार्ग हो, बजेट एउटा देशको एउटा मेरुदण्ड हो। जब बजेट राम्रो आउँछ, हरेक क्षेत्रलाई बजेटले समेट्न सक्छ, त्यसले राम्रो खालका भनौँ सुधारका कामहरू पनि हुन सक्छन्। हामी आजको बहसमा विभिन्न क्षेत्रका अर्थविज्ञहरू, पूर्व अर्थमन्त्रीहरूसँग पनि बहस र चर्चा गर्नेछौ र बजेटलाई कसरी कार्यान्वयन गर्ने, हाम्रा चुनौतीहरू के हुन, आज मध्य पूर्वको लड़ाई युद्ध र विश्व अशान्तिले गर्दाखेरि यसमा के खालका असर पारेको छ, हाम्रो कोरोना विशेष गरी 2072 सालको भूकम्प हुँदै कोरोना काल हुँदै आजसम्म आइपुग्दाखेरि भारत 23 र 24 को जनजी विद्रोहसम्म आइपुग्दाखेरि देशमा लगानीको वातावरण कस्तो छ, वैदेशिक लगानी आउने सम्भावना कतिको छ, सरकारले स्रोतको सुनिश्चितता गर्न सक्छ, सरकारले लगानीको सुनिश्चितता गर्न सक्छ, सरकारले वैदेशिक लगानीलाई भेट्याउन सक्छ, वैदेशिक लगानीको वातावरण सरकारले बनाउन सक्दछ त भन्ने खालका पनि धेरै विषयहरू यतिखेर छन्। नेपालको अस्थिर कसरी कार्यान्वयन गर्ने, हाम्रा चुनौतीहरू के हुन, आज मध्य पूर्वको लड़ाई युद्ध र विश्व अशान्तिले गर्दाखेरि यसमा के खालका असर पारेको छ, हाम्रो कोरोना विशेष गरी 2072 सालको भूकम्प हुँदै कोरोना काल

0: सरकारलाई निकै ठूलो अभिभारा छ, निकै ठूलो यो सरकारले जुन ढंगले चाहिँ आफू अगाडि बढ़न सक्नुपर्ने हो त्यो किसिमले चाहिँ जान सक्छ कि सक्दैन। हिजो गणतन्त्र दिवस, आज धेरैलाई थाहा छ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र वरिष्ठ नेता अर्थात प्रधानमन्त्रीले शुभकामना नदिएको भन्ने विषय छ। यद्यपि सामाजिक सञ्जाल मार्फत नदिए पनि टुणी खेलको कार्यक्रममा उहाँहरू सहभागी हुनुभएको छ। हिजो राति प्रधानमन्त्रीको एउटा स्टाटस आएको छ, ढुक्काउनुहोस्, दुईवटा शब्दको स्टाटस, यसको अन्तर्य के हो, कसलाई ढुक्काउनुहोस् भन्नुभएको प्रधानमन्त्रीज्यूले, जनतालाई, नेपाली जनतालाई, हामी जनताको पक्षमा काम गर्छौ भन्ने खालको सन्देश हो वा के हो, आज यसका विषयमा पनि चर्चा र परिचर्चा भइरहेका छन्। त्यसैले गर्दाखेरि आज देश बन्नुपर्छ भन्ने कुरामा कसैको पनि द्विमत छैन। मुलुक बन्नुपर्छ, राष्ट्र बन्नुपर्छ, राष्ट्रले जुन किसिमको अब पनि यो सरकारलाई, यो जनमतलाई जनताबाट भाग्ने पन्छिने गर्न सकिएन भन्ने छुट छैन, तर यसमा सबै जनताको भरोसा पनि छ, सबै जनताको साथ पनि छ। भेपदेखि मदिरासम्म कर बढ़ेको छ र जुन इलेक्ट्रिक सिगरेट भेप जो चाहिँ विद्युतीय चुरोट भनिन्छ त्यसमा चाहिँ सुन लुकाएर ल्याएको भनेर एकताका निकै ठूलो चर्चा पनि भएको थियो। त्यस कारणले गर्दाखेरि माओवादीका पूर्व नेता एवं सभामुख कृष्णबहादुर मोरा पटक पटक पक्राउ पनि पर्नुभयो यो विषयलाई लिएर। आज मदिराको कर बढ़्यो, इलेक्ट्रोनिक सिगरेटको कर बढ़्यो र बजेटले दिन खोजेका प्राथमिकताहरू धेरै छन् किनभने अब चाहिँ डिजिटलाइजेशनतर्फ जानुपर्छ, प्रविधितर्फ जानुपर्छ भनेर बजेटले धेरै विषयहरूलाई समेटेको छ। डिजिटल सेवा, समुन्नत राष्ट्रको कुराहरू गरेको छ, समृद्ध नेपाल र स्मार्ट पूर्वाधारको कुराहरू पनि गरेको छ, स्वच्छ शहर, सुरक्षित भविष्य, उत्पादन वृद्धि, समृद्धिको गीत गतिलाई पनि बढ़ाउने भनेको छ, सिप श्रम र सम्मानको कुरा गरेको छ, हरेक नागरिकमा डिजिटल पहिचानको कुरा गरेको छ, स्वास्थ्यमा पहुँच, शिक्षामा समानताको कुरा गरेको छ, ऊर्जा सम्पन्न नेपाल, उज्यालो भविष्यको कुरा गरेको छ, युवा शक्ति, प्रविधि मैत्री, अर्थतन्त्रको कुरा गरेको छ, स्वदेशमै अवसर, विदेशी बाध्यताको अन्त्य भनेको छ, सुशासन, प्रविधि र पारदर्शिताको कुरा गरेको छ, कृषि उद्योग विकासको आधार भनेको छ, स्मार्ट काठमाडौँ व्यवस्थित नेपालको कुरा गरेको छ, बजेटले उद्यमशील युवा आत्मनिर्भर देशको कुरा गरेको छ, रोजगारी उत्पादन र नवप्रवर्तनको कुरालाई जोड़ दिएको छ, खेलकुद विकास र राष्ट्रको गौरवको विषयलाई उठाएको छ, डिजिटल अर्थतन्त्र दिगो समृद्धिको विषयलाई उठाएको छ, आदरणीय श्रोता लगानी मैत्री नेपाल र समृद्ध नागरिकको कुरा उठाएको छ, पूर्वाधार विस्तार र विकासको आधारको विषयलाई चाहिँ बजेटमा समेटिएको छ, सशक्त प्रदेश, समुन्नत संघ, हरित ऊर्जा, हराभरा नेपाल, विज्ञान र प्रविधिबाट समृद्धि, स्वच्छ प्रशासन, विश्वसनीय सरकारको विषयलाई बजेटमा उठाइ छ, सामाजिक न्याय सहितको आर्थिक विकास, पर्यटन, संस्कृति र समृद्धिको कुरा उठाएको छ, उत्पादन, प्रविधि र प्रगतिको कुरा उठाएको छ, संयुक्त जनशक्ति, सक्षम राष्ट्रको विषय उठाएको छ, लगानी, नवप्रवर्तन र रोजगारीको विषयलाई पनि अगाडि ल्याइएको छ। बजेटले भनेको छ गाउँदेखि शहरसम्म विकास, नागरिक मैत्री सेवा, उत्तरदायी सरकार, बजेटमा विभिन्न विषयहरू उठाएका छन्। आजको नेपाल बहसमा हामी चर्चा गर्नेछौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो, भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्ला

मा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।

0: 6.9 inch को standard display, AI powered camera, 3 years को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार।
1: यतिखेर हाम्रो बीचमा पूर्व गवर्नर अर्थोपेड डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
1: अब सरकारले हिजो बजेट भाषण गर्यो, करिब 21 अरब 24 अरब 34 करोड बराबरको ठूलो भोल्युमको बजेट यतिखेर ल्याएको छ। तपाईँको टिप्पणी के छ यसमा?
2: ठूलो भोल्युमको ल्याएको छ, हरेक चोटि ल्याउने नै हो।
1: अहिलेको बजेटमा आकांक्षाहरू, महत्वाकांक्षाहरू धेरै छन् नीतिदा कार्यक्रममा।
2: अब तपाईँले भनेको कुरा पहिला पनि बजेट यही अनुसार नै आउने हो, त्यस्तै हो, हामीले भन्दै रहन्थ्यौं। किनभने बजेट भनेको चाहिँ अर्थ राजनीति हो, पूर्ण रूपमा चाहिँ आर्थिक भन्दैन, आर्थिक राजनीति, राजनीतिक रूपमा पनि प्रेसर पर्ने भएको हुनाले कति कुराहरू चाहिँ बाध्यता रूप राख्नु पनि पर्छ र स्रोतको व्यवस्थापन चाहिँ हुन गाह्रो हुन्छ हाम्रो जस्तो देशमा। त्यस कारणले गर्दाखेरि चाहिँ बजेट अलिकति ठूलो हरेक साल नै हुन्छ। त्यही हो कि यो साल पनि ठूलो बजेट आए, कार्यान्वयन होस् भन्ने हो, र मध्य अवधि समीक्षामा बजेट नघटाइयोस् भन्ने हो। र समस्या कहाँ छ भनेर भन्दा 21 अरब 24 अरबको जुन बजेट आयो यसमा पुँजीगत खर्चमा त खासै परिवर्तन देखिँदैन। बजेटको चाहिँ 20% पहिलाको जस्तै हो। त्यस्तै चाहिँ वित्तीय व्यवस्थापनमा पनि अब धेरै सार्वजनिक ऋण भएको हुनाले वित्तीय व्यवस्थापन तर्फ पनि 19% छ कुल बजेटको। भनिसकेपछि बजेटको बाँडफाँडको दृष्टिकोणले हेर्दाखेरि विकास खर्चमा चाहिँ पुँजीगत खर्च सामान्य रूपमा पहिला जस्तै बजेटमा जति राखिन्थ्यो त्यही अनुसार छ। त्यति हो कि यो बजेट आए अब यो बजेटले चाहिँ नि जुन पुँजीगत खर्च छ त्यो पूर्ण रूपमा खर्च गर्न सकोस्। नेपालको अहिले एक दशकसम्म हेर्दाखेरि पुँजीगत खर्च 64% भन्दा बढी खर्च हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि अब अघिल्लो बजेट भन्दा 25% बढी हो, बढी भए पनि अब यसले जुन लिएको एउटा कुरालाई चाहिँ सैद्धान्तिक रूपमा हामी सहमत हुनै पर्छ, किन हामी यो भूमण्डलीकरणमा छौँ संसारमा। अहिले भनेको चाहिँ सूचना प्रविधिको युग हो, यसमा हामी प्रवेश गर्यौं भनेर यसले चाहिँ नि फिल गराएको छ। किन भनेर भन्दाखेरि सूचना प्रविधि मार्फत नै चाहिँ नि मुलुकको आर्थिक रूपमा चाहिँ नि ट्रान्सफर्मेसन चाहिँ नि अगाडि बढाउने, परिवर्तन मुलुकलाई चाहिँ पूर्ण रूपमा परिवर्तन गरेर अगाडि जाने, आर्थिक क्रियाकलापहरू देखि लिएर सम्पूर्ण मुलुकको अर्थतन्त्र सूचना प्रविधिको आधार बेस लाइनबाट फाउन्डेसनबाट अगाडि बढ्ने भन्ने जुन लिएको छ त्यो चाहिँ नि अहिलेको स्थितिमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा आफू उभिनको लागि चाहिँ यो अत्यन्त आवश्यक थियो र यसलाई चाहिँ नि उनीहरू अहिलेको बजेटले प्रस्तुत गरेकोमा चाहिँ मलाई चाहिँ नि खुसी लाग्छ। जसले गर्दा हामीलाई पनि, किन हामी पनि यही भूगोलमा बस्छौँ, त्यसले गर्दा हामीलाई फिल हुनु पर्यो र हाम्रो जेनेरेसन यो पुस्तान्तरण भइसकेको अहिलेको स्थितिमा यो फिल चाहिँ नि यो बजेटले गराएको हुनाले यो अत्यन्त खर्चिलो पनि छ, खर्चिलो छ। र उहाँहरूको कुरा जुनु न, एआई सेन्टर, कम्प्युटिङ सेन्टर चाहिँ नि खोल्ने सुचा तारमा भनेर भनेको छन् र हजारौं रूपमा चाहिँ कम्प्युटिङ खरिद गरेर चाहिँ नि अब स्टार्टअपदेखि लिएर सबै दक्ष जनशक्तिलाई लगाएर नेपालबाट नै सफ्टवेयर लगाएको चाहिँ कुराहरू चाहिँ जीपीयु भनिन्छ, जीपीयु अत्यन्त महँगो हुन्छ, त्यसलाई चाहिँ निर्यात गर्ने भन्ने अत्यन्त एम्बिसियस छ यो।
1: तर
2: बजेटले एम्बिसियस ल्याउनै पर्छ, बजेट त महत्वाकांक्षी
1: एम्बिसियस त हुनै पर्छ
2: भन्नु न
1: डाक्टर साहब। एउटा कुरा, अब यो राजस्वबाट चाहिँ 14 अरब 5 अरब 31 करोड अपेक्षा गरियो होइन, वैदेशिक अनुदानबाट 61 अरब 74 करोड, ऋण चाहिँ 6 खर्ब 57 अरब 29 करोड, वैदेशिक ऋण 2 खर्ब 47 अरब 28 करोड, र आन्तरिक ऋण 4 खर्ब 10 अर्ब भनिया छ हैन यसमा एम्बिसन चाहिँ छ र अहिलेको परिस्थिति विश्व भूमण्डलीकरण र भइरहेका युद्धहरू तनावहरू नेपालमै पनि 72 सालको भूकम्प कोरोना त्यस पछाडिको भाद्र 23-24 को जेएनजी विद्रोह यी यावत कुराले कतिको प्रभाव पार्न सक्छ
2: अनि यसले त निश्चय रूपमा प्रभाव त पारि नै हाल्छ किन भनेर भन्दाखेरि सबभन्दा पहिला कर्मचारीको मनोबल उठाउनको लागि उहाँहरूले चाहिँ तलब वृद्धि पनि गर्नु भएको छ जुन 21% भनिन्छ जुन भत्ता 5,000 अरू 10% चाहिँ तलब जस्तो लाग्छ मलाई जुन त्यसले चाहिँ एउटा एक किसिमले कर्मचारीको मनोबलमा अलिकति चाहिँ 4 वर्षदेखि नबढेको तलब चाहिँ अहिले बढ्ने भन्ने अर्को चाहिँ निजी क्षेत्र अत्यन्त हतोत्साहित भएको स्थितिमा उहाँहरूले चाहिँ नि के गरिदिनु भएको छ भनेर भन्दाखेरि निजी क्षेत्रको मनोबल उकास्नको लागि करका दरहरूमा चाहिँ नि धेरै ठाउँमा हेरफेर गरेर र करका दर र दायरा बढाउने तर दरलाई चाहिँ नि उहाँहरूले घटाइदिनु भएको छ जसले गर्दाखेरि चाहिँ नि निजी क्षेत्र उत्साहित र मध्यम वर्गलाई चाहिँ आकर्षित गर्न मध्यम वर्गको जुन कमाई छ कमाईमा पनि करका दरहरू घटाएको हुनाले यो शक्तिलाई चाहिँ नि उहाँहरूले आफ्नो फर्ममा लिएर आउन अहिलेको स्थितिमा खोज्नु भएको छ किन नेपालको तपाईँले एकदमै राम्रो भन्नुभयो किन यो धेरै वर्षदेखि नै देखिएको चाहिँ राजस्व र चाहिँ नि हाम्रो अनिवार्य दायित्वमा चाहिँ नि एकदमै एक 150 अरबको चाहिँ नि फरक भइ नै रहेछ कहिले पनि राजस्व हाम्रो अनिवार्य दायित्व पूरा गर्नको लागि पनि उठ्ने स्थिति छैन त्यसले गर्दाखेरि अहिले पनि 1400 अरबको चाहिँ जुन राजस्व उठाउने भनेका छौँ त्यो चाहिँ नि अहिलेको स्थितिमा र यसलाई इम्प्लिमेन्टेसन गरेर अगाडि लगेपछि र अत्यन्त भनौँ न आजैदेखि चाहिँ नि यी भनेका कुराहरूलाई चाहिँ नि कार्यान्वयनमा लगाएर र नियमन सुपरिवेक्षण गर्दै र जुन बजेटहरू ठुला ठुला आयोजनाहरूमा राखिएको छ र केही ठुला आयोजनाहरूमा त्यो बजेटहरूलाई चाहिँ नि सही रूपमा सक्रिय रूपमा गर्न सक्नु भयो भने चाहिँ यो कुरा हुन्छ नै भने चाहिँ नि यो पटक पनि अस्तिसम्म पनि 1,500 राजस्व त्यसपछि अब हाम्रो अनिवार्य दायित्व जुन 1370 अरबको छ त्यसले गर्दाखेरि 1100-1200 अरब त छैन 1150 अरबसम्म राजस्व उठ्न सक्ने स्थिति छ अहिले भनिसकेपछि 200 अरबको हो राजस्व चाहिँ एक्स्ट्रा यो वर्षभित्र उठ्ने भनेको चाहिँ नि यही आन्तरिक रूपमा अर्थतन्त्र चाहिँ सबल भएर उद्योगिक व्यवसायीहरूले लगानी गरेर अगाडि बढ्ने यो बीचको दौरानमा जुन सरकारको के अरे लगानी पनि 39%बाट चाहिँ 28%मा आएको भने निजी क्षेत्रको लगानी पनि 19%बाट 14%मा झरेको स्थिति छ त्यस कारणले गर्दाखेरि अहिलेको स्थिति हेर्दा के देखिन्छ भनेर भन्दा अत्यन्त अप्ठ्यारो स्थितिमा यो बजेट आएको छ किन जसले खर्च गर्ने मान्छेको मनोबल छैन भनौँ निजी क्षेत्रको मनोबल बढेको छैन र बजारमा चाहिँ नि अब यो मध्य पूर्व भनौँ कि यो गल्फ कन्ट्रीको चाहिँ नि जुन युद्धले गर्दाखेरि चाहिँ महँगी चरम रूपमा बढेको छ र महँगी चरम रूपमा बढ्नु जसले तल्लसम्म भुइँ मान्छेलाई पनि यसले ठुलो असर गरेको स्थितिमा उहाँहरूको मेन के अरे भनौँ न टार्गेट चाहिँ नि निजी क्षेत्रलाई प्रोत्साहन गरेर निजी क्षेत्रलाई अगाडि लिएर जाँदाखेरि त्यसले अर्थतन्त्रलाई आर्थिक वृद्धि पनि हामीले 7%को पाउन सक्छौँ र मुद्रास्फीतिलाई पनि राख्न सक्छौँ र आर्थिक वृद्धि भइसकेपछि त्यो आर्थिक वृद्धिको आधारमा अरू जुन मध्यम वर्ग बाहेकका तल्ल भुइँ मान्छेहरूलाई चाहिँ छुन सक्ने सामाजिक सुरक्षा भत्ता जस्ताका कुराहरूलाई हेर्न सकिन्छ
1: भनेर
2: सामाजिक सुरक्षा कि सहयोग गर कि छोड भन्ने खालले तरिकाले सामाजिक सुरक्षा पनि अहिले बढाइएको पनि छैन त्यसले गर्दाखेरि त्यो रूपमा राखिएको हुनाले अब यसलाई हामीले के लिउँ भनेर भन्दा यो बजेट पूर्ण रूपमा चाहिँ नि ट्रान्सफर्मेसन भनौँ न परिवर्तन अर्थतन्त्रको पूर्ण परिवर्तन कुन रूपमा भन्दा के को आधारमा भन्दा सूचना प्रविधिको आधारमा भनेर भन्न सकिन्छ अहिले।
1: अब जस्तो डाक्टर साहब, यो जसरी यो बजेट आयो, बजेट भाषण भयो, त्यस पछाडि चाहिँ न्यून आय भएकालाई चाहिँ बजेटले समेट्न सकेन भन्ने एउटा विषय आएको छ। अब ऋणको भार बढ्ने कुरा त स्वाभाविक रूपमा बजेट पुँजीगत खर्चतर्फ भयो र लगानी मैत्री ढंगले बजेट अगाडि बढ्यो, रकम चाहिँ त्यो ढंगले खर्च हुन थाल्यो भने ऋणले त त्यति धेरै असर नपर्ला। तर अब अहिले कर्मचारीको तलब बढ्दै गर्दा दैनिक ज्याला मजदूरी गरेर खाने कामदारदेखि लिएर अन्य व्यक्तिहरू जस्तो न्यून आय कम आय भएका बिहान काम गरेर साँझ खाने, साँझ काम गरेर बिहान खानेहरूका लागि चाहिँ यो बजेट कतिको सम्बन्धित रह्यो?
2: त्यो बजेट यसरी बजेटलाई यसरी हेरौँ, तपाईँले भनेको प्रत्यक्ष रूपमा तिनीहरूलाई छुनी खाल्ने चाहिँ नि अब श्रम क्षेत्र लगायतको चाहिँ नि वैदेशिक रोजगार लगायतको कुराहरूलाई चाहिँ यसले एड्रेस गरेर चाहिँ प्रत्यक्ष रूपमा तिनीहरूलाई छुनी भन्दा पनि तिनीहरूमा आधारित र तिनीहरू निर्भर हुने क्षेत्रलाई चाहिँ यसले छोएको छ। यसले छोएको भनेको मतलब चाहिँ नि अब निर्माण क्षेत्र लगायत नेपालको पूर्ण रूपमा तल्लो भूई मान्छेलाई फरक पार्ने भनेको 34% निर्माण क्षेत्रको ले चाहिँ नि रोजगारी दिने भाव हुनाले निर्माण क्षेत्रको रूपमा चाहिँ नि बाटोदेखि लिएर ठूला आयोजनाको लागि यो बजेटले चाहिँ नि मनग्गै पैसा राखेको र बजेटले राखेको हुनाले र त्यसमा कार्यान्वयन गर्ने उसमा त्यसमा जसले बसेर प्रोजेक्ट उ गर्छ त्यो चाहिँ प्रोजेक्ट नसिद्धुन्जेलसम्म भन्ने कुरा लगायत एक वर्षभित्र कति पूरा गर्ने कुराहरू चाहिँ नि प्रतिबद्धता भएको हुनाले त्यो आधारबाट भुइँ मान्छेहरूलाई चाहिँ नि रोजगारी सिर्जना गर्ने स्थिति चाहिँ नि त्यहाँबाट देखिन्छ भने अब त्यो तलब वृद्धि त भोलि सरकारले चाहिँ नि आफ्नो नीति गरि नि बजेटमा त देखिएका कुरा हुन्। आन्तरिक रूपमा अब भनौँ न श्रम लगायतका क्षेत्रहरूमा तलब वृद्धिको आधार पनि अब निश्चय पनि यसले फरक पार्ने भाव हुनाले निजी क्षेत्रदेखि लिएर सबैमा सरकारको तलब वृद्धि हुने बित्तिकै प्रत्यक्ष असर त परि नै हाल्छ।
1: अब एउटा अर्को कुरा, समृद्ध नेपाल स्मार्ट पूर्वाधार भनिएको छ होइन, यसमा चाहिँ अब ऊर्जा सम्पन्न नेपाल, उज्यालो भविष्यका कुराहरू पनि सँगसँगै जोडिएका छन्। कृषि र उद्योगको कुरा पनि हामीले गरेका थियौं हिजो नृत्य कार्यक्रममा, जुन ढंगले कृषिलाई अलिकति कम समेटेको जस्तो आभास भएको थियो, बजेटले कृषि क्षेत्रलाई अलिकति राम्रै ढंगले सम्बोधन गर्यो होइन डाक्टर साहब? अहिले चाहिँ आएर
2: अब होइन, बजेटले कृषि क्षेत्रलाई कसरी गरेको छ भने बजेट वितरणदेखि लिएर भण्डारणदेखि लिएर उत्पादन बजारको पहुँच र भण्डारण लगायतका कुराहरूलाई र रासायनिक मलमा जुन छ अब त्यसमा एउटा विश्वास हो, विश्वास दिने र त्यसलाई पनि अब प्रविधि मार्फत चाहिँ नि अगाडि बढाउने कृषि क्षेत्रलाई, कृषिमा आश्रितलाई चाहिँ नि सरकारले आफैले चाहिँ नि मूल्य निर्धारण गरेर जसले गर्दाखेरि बिचौलियाबाट चाहिँ नि कृषि क्षेत्र नठगिउन् भनेर राखेको छ। अब हेर्नुहोस्, हामीले कसरी बुझ्नु पर्यो भन्दा मैले त अब दशकौ भयो यस्तो बजेटमा बोलिरह, बजेट कहिले पनि नराम्रो आएन, तपाईँले एउटा बताउँ, बजेट नराम्रो आएन तर कार्यान्वयन कहिले पनि भएन र अर्को चिज के भयो भनेर बजेटमा कार्यान्वयन नहुँदाखेरि राजस्व जुन रूपमा उठ्नुपर्ने उठ्नु सकेन, खर्च हुन सकेन, खर्च गर्ने क्षमतै हाम्रो छैन, त्यसबेले उत्पादकत्व बढाउनको लागि त हाम्रो चाहिँ नि उत्पादकत्व नै हाम्रो भनौँ एक किसिमले चाहिँ नि प्रोडक्टिभिटीको आधारमा हेर्दाखेरि पर घण्टा अहिले लक्जमबर्गको 145 छ, नेपालको पर घण्टा $7 छ, लक्जमबर्गको $145 हाम्रो पर घण्टा $7 चाहिँ नि उत्पादकत्व छ। उत्पादकको आधार जुन घटेको स्थिति छ, अब त्यो स्थितिलाई हेर्ने हो भने त अब यो अत्यन्त मतलब एउटा जोस, नयाँ जोस, नयाँ परिस्थितिबाट सिर्जित यो अहिले आएको बजेट वातावरणमा अहिले आएको बजेटले साँच्चै नै आफ्नो तरिकाले चाहिँ नि काम गर्न सक्यो भने चाहिँ नि मुलुकलाई,
1: यहाँलाई यत्रो वर्ष भयो हामी बजेटमा होइन, धेरै पटक तपाईँ हामीले छलफल गरेका छौँ डाक्टर साहब, लामो समयदेखि चाहिँ अर्थ क्षेत्रमा काम पनि गरिरहनु भएको छ, हिजोको तुलनाको उत्साह आज अलिकति बढी छ किनभने एउटा युवा सशक्त एउटा व्यक्ति डाक्टर सोनु वाग्लेको एउटा कन्सेप्ट चाहिँ हामी अलिकति राम्रै ढंगले ल्याएको जस्तो मान्न सकिन्छ, के फरक मान्न सकिन्छ?
2: उहाँले एउटा चिजलाई यो आवश्यक छ, हुनै पर्छ भनेर रूपान्तरण सूचना प्रविधिबाट आर्थिक रूपान्तरण मुलुकको भनेर ल्याउन अहिलेको सरकारले ल्याएको र विश्वास भनेको अब यसमा बजेटमा त अब त्यो सरकारले बाहिरबाट पनि सपोर्टदेखि लिएर सबै हुनुपर्छ. समस्या हाम्रो कहाँ छ, स्रोतको अभाव हुन्छ. स्रोत चाहिँ नि हामीलाई साह्रै गाह्रो छ. किन भन्दा तपाईँले भने जस्तो हो, अब यो एक्काइस सय चौबिस अरबको बजेटमा अब ऋण चाहिँ नि 247 अरब जुन हामीले पूर्ण लिन पनि सक्दैनौ, जसले गर्दाखेरि खर्च गर्न पनि सक्दैनौ. अर्को चाहिँ आन्तरिक ऋण परिचालन गर्ने 410 अरब, त्यसले बजारमा पैसा चाहिँ अभाव भएर ब्याज दर वृद्धि भएर फेरि निजी क्षेत्र त्रसित हुने हो कि भन्ने छ. तर अर्को कुरा के छ भन्दा हामीले उहाँहरूले के स्पष्ट के भनिदिनु भएको थियो, 164 अरब मात्रै हो के अरे आन्तरिक ऋण परिचालन हुने भने त्यही मात्रै भयो भने त सरकारले पहिला लिएको पैसा तिर्ने भनेको छ. अहिले 164 अरब मात्रै भनेर उहाँहरूले भनिदिनु भएको छ. अब के हो त्यो भोलिको दिनमा थाहा हुन्छ. त्यसले गर्दाखेरि सबै आर्थिक कारोबार डिजिटल माध्यममा र स्वचालित प्रविधि मैत्री कर प्रशासन स्वैच्छिक कर सहभागिताको माध्यम र तिर्न सक्ने आधारमा गैर कर राजस्व परिचालन गरी राजस्व चाहिँ वृद्धि चार पाँच अरबको जुन छ त्यो चाहिँ नि पूरा गर्छौ भनेर एकदम उत्साहका साथ आएको हुनाले मलाई के लाग्छ भनेर भन्दा साफ्टाको संवेदनशील सूचीबाट पुनरावलोकन गर्ने संवेदन सूचीमा कति चिजहरू के अरे निर्यात गर्न नपाउने खोल्न नपाउने भन्ने छ, त्यसलाई पनि उहाँहरूले
1: समान वितरण छ डाक्टर साहब, देशभरि समान ढंगले वितरण भयो कि अलिअलि दोहोरियो उस्तै उस्तै
2: होइन. यो तपाईँको यी कुराहरू त पहिला राजनीतिक दलहरूले ल्याएकै कुराहरू छ नि सबै. त्यसमा तपाईँ शङ्कै नगर्नुहोस्, नयाँ र अलि जोरदार तरिकाले ल्याएको भनेकै सूचना प्रविधि. त्यो आधारलाई राखेर यी पुराना दलहरूले लिएर आएका कुरालाई सूचना प्रविधिको बेसमा आधारमा चाहिँ नि नयाँ नेपालको आर्थिक रूपान्तरण गर्ने भने त्यसले गर्दाखेरि उहाँहरूले पहिला ल्याएको दलहरूले ल्याएको सबै हटाएर भने यही मुलुक हो सबै. उहाँहरूलाई पहिला दलहरूले पनि त समस्या सबै केलाएकै हो नि, केलाएको कुरालाई उहाँहरूले चाहिँ नि अब यसलाई यसरी समाधान गर्नु हो भने उहाँहरूले फरक तरिकाले समाधानको उपायहरू निकाल्नु भएको हो. त्यो फरक तरिका के हो भन्दा सूचना प्रविधिको आधार लाई बढायो भने हरेक क्षेत्रमा त्यसले काम पनि छिटो हुन्छ, स्पष्ट हुन्छ, पारदर्शी हुन्छ र छिटो रिजल्ट पनि आउँछ भन्ने उहाँहरूको सोच हो. त्यसले गर्दाखेरि निश्चय पनि योभन्दा अगाडि जुन रूपमा नेतृत्वले गरे त्योभन्दा फरक तरिकाबाट चाहिँ आएको चाहिँ छ.
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण सुझाव र सबैका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
2: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व गभर्नर एवं वरिष्ठ अर्थविद डाक्टर चिरञ्जीव नेपाल. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
3: नमस्ते डाक्टर सर.
4: नमस्ते. बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बुढी हेर त, लाऊ।
8: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
7: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
8: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
7: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-75-49-88, 9861-75-49-88।
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदी बहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खान्चोक, गोर्खा।
1: यतिखेर हाम्रो भेषमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: धन्यवाद।
1: सरकारले ल्याएको 2083-84 बजेटको विषयमा तपाईँको टिप्पणी के छ? सरकारले धेरै कुरा समेट्न खोज्यो यो बजेटमा। बजेट कार्यान्वयनका चुनौतीहरू त एकातिर छन्, तर एम्बिसन चाहिँ ठूलो लिएर आयो भन्ने आयो क्या डाक्टर साहब?
9: अब ठूलो आकारको बजेट छ, त्यस अर्थमा अब त्यो एम्बिसन ठूलो लिएर आयो भन्न सक्नुहुन्छ। यो बजेटको जुन 21 अर्बको बजेट छ, यो कार्यान्वयन गर्न सम्भव छैन, किनकि स्रोत त्यति जुट्दैन र स्रोत नजुटेपछि त्यो खर्च गर्ने सम्भावना पनि रहँदैन। यसै पनि जतिसुकै यो कार्यान्वयनमा सुधार गरे पनि त्यो बराबरको बजेट कार्यान्वयन गर्न गाह्रो हुन्छ। अब अवश्य पनि उहाँहरूले हामी चाहिँ फरक छौँ, स्रोत पनि धेरै जुटाउन सक्छौँ र खर्च पनि गर्न सक्छौँ भन्ने सन्देश दिन खोज्नुभएको होला। तर यो यथार्थपरक र व्यावहारिक छैन, किनकि जुन राजस्वको लक्ष्य राखिएको छ त्यो राजस्व उठ्न पनि
1: 14.5 अर्ब 31 करोड
9: हो हो त्यति गाह्रो छ। अब अझ धेरै
1: ऋणबाट 6 खर्ब 57 अर्ब 29 करोड, वैदेशिक ऋण 2 खर्ब 47 अर्ब 28 करोड, आन्तरिक ऋण 4 खर्ब 10 अर्ब, यो उठ्दैन सर?
9: अब आन्तरिक ऋण त अब उठाएपछि उठिहाल्छ होइन, तर अब त्यसमा पनि हामीले एउटा लिमिट राखेका थियौँ, त्यो लिमिट चाहिँ उहाँहरूले क्रस गर्नु भएको छ होइन। त्यसले गर्दा अब निजी क्षेत्रले लिने ऋणमा भविष्यमा प्रभाव पर्न सक्छ, सरकारले नै लिदिएपछि होइन। अर्कोतिर चाहिँ विदेशी ऋण जुन लिने लक्ष्य राख्नु भएको छ, त्यो लक्ष्य प्राप्त गर्न गाह्रो छ, राजस्व पनि त्यति उठ्न गाह्रो छ। त्यो भन्ने बित्तिकै यसै पनि पहिला पनि जति सम्भव थियो त्योभन्दा अलिकति बढी राख्ने गरेका थियो। अब यो दबाब यो विभिन्न क्षेत्रमा बजेट राख्ने दबाब हुन्छ तर अहिले चाहिँ त्यो सामान्यतया अलिकति बढिराख्ने भन्दा पनि निकै माथि जस्तो चाहिँ जो योजना आयोगले सिफारिस गरेका थियो त्यो सिफारिस गरेको सीमाभन्दा धेरै माथि प्रस्ताव गर्नुभएको छ त्यस हुनाले यो बजेटले राखेको लक्ष्य मिट गर्न चाहिँ गाह्रो हुन्छ र आर्थिक वृद्धि 7% पुग्न सक्दैन यो वर्ष किनकि अब यो अहिले 4% भन्दा कमको आर्थिक वृद्धि गर्दा 7% एकैपटक पुर्याउने भनेको सबै कोणबाट गाह्रो छ र यो जुन ठुलो बजेट प्रस्ताव गर्नुभएको छ त्यसले अब यो मूल्य वृद्धि पनि बढ्ने देखिन्छ उहाँहरूले आफैले पनि 6% हामी सीमित राख्छौँ भन्नुभएको छ अहिले त अब मूल्य वृद्धि धेरै कम छ अब यो त्यसले गर्दा सर्वसाधारण को क्रय शक्तिमा प्रतिकूल असर पर्छ अर्कोतिर चाहिँ अब जुन यो कर्मचारीलाई तलब वृद्धि गरिएको छ अनि इन्कम ट्याक्समा छुट दिएको छ त्यसले त्यो वर्गलाई चाहिँ राहत हुन्छ सुविधा हुन्छ खास गरेर कर्मचारीलाई यो तलब बढाउनु पर्ने त
1: कार्यालय सहयोगीको पनि करिब करिब न्यूनतम तलब 40,000
9: अब यो बढ्नु त उपयुक्त थियो किनभने यो 3 साल यता बढाएको थिएन 3-4 साल यता अहिले बढाउनै पर्ने थियो यसले यो वर्गलाई राहत पुग्छ तर सँगसँगै यसले चाहिँ मूल्य वृद्धिमा प्रभाव पार्छ समग्रमा मूल्य वृद्धिमा प्रभाव पारेपछि अब सर्वसाधारणलाई यसले चाहिँ क्रय शक्तिमा प्रभाव पार्ने नै हो त्यसको समस्या पार्ने नै हो
1: र अर्थमन्त्री वार्लेले चाहिँ बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको एउटा डिपार्चर गर्ने संकेत त दिएका छन् यहाँलाई पनि अनुभव छ लामो समय होइन यो देशमा अर्थमन्त्री बस्नु भएको छ
9: नयाँ डिपार्चर केही पनि छैन उहाँहरूले चाहिँ अब
1: विज्ञान र प्रविधिमा त उहाँहरूले चाहिँ फड्को मार्नु खोज्नु भएको छ होइन
9: केही पनि त्यस्तो छैन किनभने पहिला आइटी सेक्टरमा यो छुट दिने धेरै हामीले देखि नै सुरुवात गरेका हौ होइन त्यस बेलामा अन्य सेक्टरलाई भन्दा यसलाई यो करको मा पनि सहुलियत दिने यो चाहिँ युवाहरूलाई चाहिँ देशभित्रै यो रहन् उनीहरूले यहीबाट यो सफ्टवेयरमा काम गर्न सकुन् भनेर त्यसले गर्दा धेरै ठुलो चाहिँ निर्यात पनि हुन थालेको छ यसमा आइटी सफ्टवेयरहरू होइन त्यसलाई निरन्तरता दिनुभएको छ उहाँहरूले त्यो ठिक छ होइन तर फेरि यो छुट्टै पहिला गर्दै नगरेका कुरा अहिले चाहिँ आयो भन्ने कुरो चाहिँ होइन अब एआई चाहिँ समय सान्दर्भिक रूपमा अब यो नयाँ प्रविधि चाहिँ अब भित्रिएको छ ग्लोबल्ली यो फ्युचर पनि हो अब यसलाई चाहिँ प्राथमिकता दिनुपर्थ्यो त्यो चाहिँ ठिक छ तर फेरि अब यो विषयमा पहिला कसैले सोध्दै नसोध्या गर्दै नगरेका कुरा यसपालो भयो भन्ने चाहिँ होइन त्यस कारण त्यस अर्थमा यो बजेटले चाहिँ एकदमै प्याराडाइम सिफ्ट भन्नुहुन्छ उहाँहरू होइन एकदम चाहिँ डिपार्चर यो एज युजुअल पहिलाको जस्तो कर्मकाण्डी होइन भन्ने कुरो चाहिँ मा कुनै सत्यता छैन
1: निजी क्षेत्र त उत्साहित छ नि त डाक्टर साहब किन आज करका दरमा केही हेरफेर भएको छ होइन स्वागत गरेछ अहिले बजेटलाई
9: निजी क्षेत्रले पहिला पनि स्वागतै गर्थ्यो होइन निजी क्षेत्र एउटा आर्थिक उत्पादनको महत्वपूर्ण एउटा इन्जिन हो सेक्टर हो किनकि अवश्य पनि हामी यो स्टेट लेड राज्यले नै सम्पूर्ण चाहिँ उत्पादनलाई नियन्त्रण गर्ने कुरामा हामी विश्वास गर्दैनौँ होइन निजी क्षेत्र नै उत्पादनको चाहिँ त्यो वाहक हुनुपर्छ भन्ने कुरा विश्वास गर्नुभएको हुनाले धेरै जस्तो समय धेरै बजेटहरू अब खास गरेर चाहिँ अब हाम्रो चाहिँ एमाले माओवादीहरूले आफ्नो हिसाबले जस्तो 64 माओवादीहरूले उहाँहरू फेरि चाहिँ एमाले उहाँहरू मिलेर गर्दाखेरि बढी अलिकति यो चाहिँ वितरण मुखी चाहिँ प्रवृत्ति अलि थियो निजी क्षेत्रलाई त्यो हिसाबको जिम्मेवार थिएन होला, तर अन्यथा चाहिँ यो निजी क्षेत्रलाई त सेन्टरमा राखेकै हो। यो 46 साल यतादेखि नै यो निजी क्षेत्रलाई चाहिँ उत्पादनको चाहिँ बाहक बनाउने यो प्रक्रिया अगाडि बढेको, त्यसैबाट यो अर्थतन्त्रको फाउन्डेसन बनाए हो। त्यही फाउन्डेसनको आधारमा यो घाटकोमा सुधार भएको, कर प्रणालीमा सुधार भएको, त्यसैले राजस्वको यतिसम्म राजस्व उठ्ने परिस्थिति चाहिँ निर्माण भएको हो। त्यस कारण यो चाहिँ सुधारको प्रक्रिया पहिलेदेखि अगाडि बढेको हो, अहिले त्यसलाई निरन्तरता दिइएको छ। निजी क्षेत्रलाई अब करको केही छुटहरू छ, तर अब भन्सार छुटका कुराहरू पनि आएको छ। भन्सार छुटको कुरा गर्दा फेरि अब सबै चिजमा छुट दिने कुन कुनमा दिनुभएको छ त्यो त हेर्ने बाँकी छ, तर कृषिजन्य वस्तुमा हामीले भन्सार छुट भन्दा भन्सार चाहिँ अलिकति बढाउनु पर्ने पनि आवश्यकता थियो। यदि चाहिँ हामीले आन्तरिक उत्पादनलाई चाहिँ प्रोटेक्सन गरिदियो भने, संरक्षण गरिदियो भने, किनकि अब बाहिरबाट आउने तरकारी फलफूल खाद्य वस्तुको सस्तो खाद्य वस्तुको कारणले यहाँ चाहिँ अब उत्पादन गर्न छोडे, जमिन बाँझो रहन थाल्यो, त्यो त वास्तविकता हो नि। त्यस कारण त्यसलाई चाहिँ अब प्रोत्साहन गरिदियो भने त बाहिरी आयातसँग त्यसलाई चाहिँ संरक्षण गर्नु पर्यो, प्रतिस्पर्धी बनाउनु पर्यो। त्यो भनेको एउटा त्यसलाई चाहिँ के छ भने भन्सार दर केही बढाउने, जस्तो मैले त्यस बेलामा आलु प्याज होइन यो स्याउमा हामीले चाहिँ घात लगाउँदाखेरि केही राहत भएको थियो। त्यस्तै गरेर अनि उत्पादनमा आधारित सहुलियत दिनु पर्यो, अनुदान दिनु पर्यो, अब त्यो चाहिँ छैन।
1: रोजगारीको वातावरण सिर्जना गर्ने, लगानी र नव परिवर्तनलाई जोड़ दिने, होइन लाखौंलाई रोजगारी सिर्जना गर्ने भन्ने खालको जुन एउटा आकांक्षा छ, पुराना उद्योग कल कारखानाहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउने गरी जुन किसिमले आएको छ नि त सरकारले, यो राम्रो काम हो नि त होइन त सर?
9: अब हेर्नुहोस्, यो सरकारी यो बन्द भएका उद्योग व्यवसाय सरकारी चलाएर चल्दैन, उहाँहरूले चाहिँ निजी सरकारी साझेदारी भन्नुभएको छ। त्यो साझेदारी चाहिँ कस्तो हुने हो, सरकारले चलाएर चाहिँ चल्दैन, यो सरकारले आफैले चलाउनु खोज्नु हुन्छ सम्भव छैन। निजी क्षेत्र साझेदारी गर्नु भन्नुभएको छ, साझेदारी चाहिँ कुन अर्थको कस्तो खाले साझेदारी हो त्यो चाहिँ अब पछि उहाँले भन्नुहोला। तर चाहिँ मेरो दृष्टिकोणमा धेरैले यही कुराहरू भनिराखेका छन्, अहिलेसम्म अनुभव पनि त्यही हो। अब हामीले यो जग्गा जमिन त्यहाँको चाहिँ सरकारकै स्वामित्वमा रहनुपर्छ, त्यो हामीले माननीय अर्थमन्त्री हुँदा हामीले त्यही किसिमको निर्णय गरेका छौँ, त्यो चाहिँ व्यक्ति होइन। तर यो उद्योग व्यवसाय यदि निजी क्षेत्र कसरी सञ्चालन गर्न चाहन्छ भने निश्चित स्वार्थको आधारमा लिजमा उनीहरूलाई चलाउन दिनुपर्छ, र जुन दिन उनीहरूले चलाउन सक्दैन, चलाउन अब सकिन भने चाहिँ त्यो बेला फेरि राज्यकै अधीनमा त्यहाँको जमिन त्यो आउने, उनीहरूले लगानी गरे बाहेक पुरानै लगानी चाहिँ केही रहने सरकारको
1: आकार घट्ने सम्भावना त छैन त्यसो भए एम्बिसन धेरै भएपछि।
9: अब बजेटको आकार त केही उहाँले मर्जर गर्ने, केही चाहिँ संरचनाहरू हटाउने भन्नुभएको छ, त्यसले केही शान्ति चाहिँ त्यसले चाहिँ ऊ गर्ला, बचत गर्ला, धेरै ठुलो बचत गर्ने होइन। हामीले पनि त्यो 20 वटा त्यस बेलामा चाहिँ मर्जर गर्ने हटाउने भनेर चाहिँ निर्णय गरेका छौँ। कार्यान्वयन गर्न सबै चाहिँ सम्भव भएन, किनभने त्यस बेलाको संयुक्त सरकार अनेक खाले चाहिँ दबाव, अहिले चाहिँ उहाँहरूलाई के सुविधा छ भने अब एउटै दलको सरकार छ, ठुलो म्यान्डेट छ, अहिले त्यो किसिमको दबाव उहाँले झेल्नु पर्दैन। त्यस कारण चाहिँ उहाँहरूलाई धेरै यो चेन्ज ल्याउने सुविधा चाहिँ छ, त्यस हुनाले यो कार्यान्वयन गर्ने क्रममा जुन सुविधा उहाँहरूलाई छ त्यो चाहिँ उहाँहरूले चाहिँ प्रयोग गर्नुभयो भने अवश्य पनि पहिलाको भन्दा केही सुधार आउँछ, हरेक सेक्टरमा सुधार आउँछ। अब त्यो कति उहाँहरूले गर्नुहुन्छ, कुन मोडलमा जानुहुन्छ अझ धेरै स्पष्ट भएको छैन। जस्तो यो नेपाल एयरलाइन्स यो सरकारले चलाएर चल्दै चल्दैन, र अहिले पनि उहाँहरूले चाहिँ भेगली अब पुनर्संरचना गर्ने भन्नुभएको छ, तर अब यो चाहिँ सरकारले नै यो बहुमत यो फेयर 50% भन्दा बढी स्वामित्व सरकारले राख्यो भने यो अगाडि बढ्दैन. त्यस कारण चाहिँ एउटा साझेदार ल्याएर सरकारले चाहिँ के छ भनेदेखि फेयर लिनै पर्यो पनि अल्पमत 50% भन्दा कम फेयर राखेर यो सञ्चालन भयो भने मात्र यसको विस्तार पनि हुन्छ, इफिसियन्ट पनि हुन्छ, जुन घाटा अहिले बेहोरिराखेको छ त्यो घाटा कम हुन्छ. त्यसमा पनि सरकार स्पष्ट हुन जरुरी म देख्छु. शिक्षा स्वास्थ्यको क्षेत्रमा खासै त्यत्रो चाहिँ उहाँहरूले चाहिँ नयाँ किसिमको केही आएको छैन.
10: शिक्षा र स्वास्थ्यमा नयाँ करको विषयलाई उठान गर्नुभएको छ.
9: अब कर
10: विश्वविद्यालय निजी अस्पताल होइन सुनसादीका गरगहना तथा सेयर कारोबारमा पनि नयाँ कर र शुल्कको पनि व्यवस्था गरे नि त बजेटले.
9: अब यो यो यो त्यो करको चाहिँ कुरा गर्नुभयो. अब त्यसमा अझै अब त्यसको प्रभाव के हुन्छ भन्ने हेर्ने बाँकी छ. त्यसमा चाहिँ अहिले तल्लो वर्गकाले पनि सकी नसकी अब निजी स्कुलहरूमा पढाइराखेका हुन्छन्. अब त्यो त करको भार त त्यही जानियो, त्यो चाहिँ लगानीकर्तालाई जारी होइन. त्यस हुनाले त्यसको प्रभाव पनि के पर्छ त्यो हेर्नुपर्छ. तर चाहिँ सार्वजनिक स्कुल विद्यालयहरूलाई चाहिँ सुधार गर्ने, सिपमूलक शिक्षामा केन्द्रित गर्ने कुराहरू चाहिँ कुनै नयाँ कुराहरू चाहिँ खासै केही आएको छैन. अरू अब पूर्वाधारमा लगानी बढाउने भन्नुभएको छ, बढाउन सक्दाखेरि राम्रो हो. तर अब कहाँबाट स्रोत सबै जुट्छ त्यो प्रश्न राखेको छ.
10: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
9: धन्यवाद.
10: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
11: ओहो
12: ला, मरेको के हो?
11: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन.
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ.
15: नेपाल सरकार, विज्ञापन बोर्ड.
16: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईंलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढ़ी पोषक तत्व हुन्छ? त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ. आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं. सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार. सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश. शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट.
17: एसटीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ.
16: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ. यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला. प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215. ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
10: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
18: नमस्ते।
10: अब अहिलेको अवस्थामा देशको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण हुँदैछ, होइन? अब प्रधानमन्त्रीको भारत भ्रमण चाहिँ अहिलेसम्म निश्चित छैन, उहाँ चाहिँ जानु उहाँलाई चाहिँ निमन्त्रणा नै नआएको भन्ने विषय आइरहेको छ। अब दुई देश बीचको कूटनीतिक सम्बन्ध, छिमेकी राष्ट्रहरू बीचको सम्बन्धको आजको चर्चा गर्ने हो भने हामी कुन धरातलमा छौं अहिले?
18: यस्तो हुन्छ, जस्तो तपाईँको हामीले अहिले जुन किसिमले विदेशी प्रतिनिधिहरू आउँदाखेरि, कूटनीतिज्ञहरू आउँदाखेरि, हाम्रो नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले भेटघाटका प्रति त्यति ज्यादा इच्छा नदेखाउनु भएको र उहाँले भारत भ्रमणका लागि पनि जुन किसिमको तयारी, बैठकका लागि विदेश सचिवहरू आउने एउटा सन्देश लिएर आउने कुरा थियो, त्यो कुरालाई उहाँले नै नभेट्ने जानकारी भइसकेपछि उता इन्डियाको परराष्ट्र मन्त्रालयका सचिवको भ्रमण पनि रोकियो। त्यसले गर्दाखेरि नेपालका प्रधानमन्त्रीको भारतको भ्रमण अहिले केही कालको लागि रोकिएको छ। त्यसले चाहिँ बीचमा जति पनि हाम्रो देशमा जति यो बीचमा यो नेपालको चिया रोकिएको छ, होइन, अरू धेरै पुरानो समस्याहरू छँदैछ नि त, एउटा नयाँ सरकार बनिसकेपछि सम्बन्धको चाहिँ यो नवीनीकरणको लागि जुन भेटघाट आदान प्रदान गरिनुपर्ने थियो प्रत्यक्ष, त्यो चाहिँ रोकिएको छ।
10: तर अब पार्टी सभापति रवि लामिछाने नै भारत भ्रमण जान लाग्नु भएको छ, यसको अन्तर्य के हुन सक्ला?
18: रवि लामिछानेजी आजभन्दा ठिक 3 वर्ष अगाडि एउटा बहुचर्चित पत्रकार सम्मेलन गरेर उहाँले मोदीको नाममा, भारतीय प्रधानमन्त्री मोदीको नाममा उहाँले हिन्दीमै सम्बोधन गर्नुभएको थियो, मैं आपके साथ बात करना चाहता हूँ, मैं आपके साथ ये सन्देश पहुँचाना चाहता हूँ, मिडिल म्यानको साथ बात ना करो, हम आपके साथ प्रत्यक्ष बात करना चाहते हैं भनेर भन्नुभएको थियो, होइन? त्यो सबैलाई याद नै छ। र त्यो नेतालाई अहिले प्रथम पार्टी भइसकेपछि, उहाँलाई अहिले भारतले निम्तो गरिसकेपछि उहाँ जान हतारिनु स्वाभाविक हो। फेरि हामीले यसलाई अतिरञ्जना पनि नगरिकन हेर्दाखेरि के देखिन्छ भन्दाखेरि, रवि लामिछानेजी राई, किनकि नेपालमा फागुन 21 को निर्वाचनको परिणाम आए लगत्तै नेपालका दुई नेताहरूलाई भारतीय प्रधानमन्त्रीले फोन गर्नुभएको थियो। ती नेता मध्ये एउटा चाहिँ प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह र अर्को राष्ट्रपतिका सभापति रवि लामिछाने हुनुहुन्थ्यो। त्यो सन्दर्भमा भारतको कूटनीतिको आफ्नै स्टाइल छ, त्यो स्टाइल के छ भन्दाखेरि उनीहरू एउटा चाहिँ बहालवाला प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन् र अर्को वेटिङ प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन्। त्यो हिसाबले हेर्दाखेरि उनीहरूले शक्तिशाली दलको पार्टी सभापति र वेटिङ प्राइम मिनिस्टरको रूपमा पनि उनीहरूले रवि लामिछानेलाई भारतले आफ्नो भारतले निम्त्याएको हुनसक्छ। त्यो युनियनका फेरि भारतीय अहिले फेरि इन्डियामा सरकार र पार्टी, सरकार दल र पार्टीको जुन किसिमको तारतम्यता छ एउटै छ, मन र मत, होइन? त्यो हिसाबले भारतीय जनता पार्टीको निम्तोमा रवि
10: बोलाएर
18: राष्ट्रपतिको नीतिको बारेमा त्यहाँका मानिसहरूले नजिकबाट बुझ्न चाहेको हुनसक्छ।
10: नेपाल भारतको सम्बन्ध अहिले चिसिएको, चिडिएको शंकर तिवारीजी?
18: नेपाल भारतको सम्बन्ध चिसिने र चिडिने भन्दा पनि जुन किसिमको नेपालमा
10: कूटनीतिक क्षमता, कूटनीतिक सामर्थ्य अहिलेको सरकारले, प्रधानमन्त्रीले राख्न सकेनन् भनेर आलोचना पनि भइरहेछ क्या?
18: त्यो कुरामा म सहमत छु, किनकि हाम्रो जुन किसिमको एक किसिमको कूटनीति सञ्चालन थियो नेपालमा प्रधानमन्त्री बनिसकेपछि, इन्डिया भ्रमण गर्ने हतारपूर्वक र चीनको पनि भ्रमण गर्ने र उनीहरूले पनि हामीलाई चाहिँ स्वागत गर्न आतुरता देखाउने, तत्परता देखाउने र त्यो कुरा चाहिँ हामीले पनि इन्भर्स गरेर जाने जुन किसिमको नीति थियो त्यसलाई चाहिँ प्रधानमन्त्री बालेन शाहले रोकिदिनु भएको छ केही टाइमको लागि। र मलाई के लाग्छ भन्दाखेरि, जस्तो माओले कहिले पनि राष्ट्राध्यक्षका रूपमा बाहिर भ्रमण गर्नन्, उनका कूटनीतिक रूपमा त्यति बेला प्रधानमन्त्री चाउनलाई नै सबै विदेश भ्रमणहरू गर्थे र अहिले पनि प्रधानमन्त्री बालेन शाह भ्रमणहरू गर्न जरुरी छैन, बाहिर नगए पनि हुन्छ, तर उहाँको प्रमुख कूटनीति को हो त? उहाँको परराष्ट्र मन्त्री हो कि उहाँले परराष्ट्र सल्लाहकार राख्नु भएको छैन, होइन? र अहिलेको परराष्ट्र मन्त्रीसँग उहाँको सम्बन्ध के हो त? जस्तो परराष्ट्र मन्त्रीले भारतीय विदेश मन्त्रीलाई मरिससमा गएर भेट्नु भएको थियो त्यहाँ एउटा साइडलाइन मिटिङमा एउटा अन्तर्राष्ट्रिय सम्मेलनका तहतमा होइन र त्यो सन्देश आएर त्यो उहाँको परराष्ट्र मन्त्री थ्रु प्रधानमन्त्रीमा पुग्यो कि पुगेन त त्यो चाहिँ संशयको विषय छ अहिलेको परराष्ट्र मन्त्री अहिलेको प्रधानमन्त्रीको विश्वास पात्र हो कि होइन त होइन किनकि उहाँले जस्तो हामीले जहिले पनि नेपालको म नयाँ छु म कस्तो हुँ मेरो नीति के हो मेरो सरकारको नीति के हो भनेर प्रधानमन्त्रीले आफ्ना आफ्नो जो कुटनीतिज्ञ हो या त उहाँ परराष्ट्र सल्लाहकारलाई नभए उहाँको परराष्ट्र मन्त्रीलाई चाहिँ उहाँले भारतमा चीनमा र युसम्म चाहिँ पठाएर मेरो नीति यो हो भनेर आश्वस्त विश्वस्त पार्नुपर्ने थियो त्यो कुरामा चाहिँ बालनले प्रधानमन्त्री बालनले अपरिपक्वता देखाएको भन्ने मलाई लाग्छ
10: अब सरकार सही ट्र्याकमा सही ढंगले अगाडि बढ़िरहेको छ त्यसमा सुशासन आउने जनताहरूले विश्वास गर्ने जुन किसिमका एम्बिसनहरू बोकेर आएको छ बजेट मार्फत पनि होइन ठूलो आकार भोल्युमको बजेट पनि आएको छ यी यावत कुराले चाहिँ अब देशले सुशासन पाउँछ तिवारीजी विश्वास गर्न सकिन्छ त्यसलाई केही छेडहरू छ
18: सरकार गठन भएको झण्डै दुई महिनामा बजेट पनि आएको छ र सरकारको जुन सबैलाई यो हनिनको अवधि दिने एउटा राजनीतिक संस्कार पनि देखाउन खोजिएको छ र यही बीचमा बजेट पनि आइसकेपछि सरकारको जुन आर्थिक चेहरा हो त्यो पनि देखिएको छ यसले चाहिँ त्यो सरकारले देखाउन खोजेको जुन जलवा हो जुन नीति हो आर्थिक नीति त्यसबाट चाहिँ अब यो सरकारको हिजो मात्रै अब जुन किसिमको आकर्षण अर्थमन्त्रीका प्रति थियो यो सरकारका प्रति थियो अब चाहिँ एउटा लाग्छ भन्ने कुराहरूमा आएका छन् र यो सरकारले जुन किसिमको इन्फ्लेटेड बजेट ल्याएको छ यसले महत्वाकांक्षी एउटा बजेट छ यसलाई कति कारण गर्न सक्छ सक्दैन जसरी त्यति बेला माओवादीको सरकार पहिलोपटक बनेको बेलामा बाबुराम भट्टराईले जुन बजेट पेश गर्नुभएको थियो त्यसले चाहिँ लक्ष्य अनुरूप चाहिँ त्यसले राजस्व चाहिँ सोचे भन्दा ज्यादा उठाएको पनि थियो त्यति बेला अहिले पनि राजस्व उठ्दैन भनेर नभनौँ तर जुन किसिमको एउटा सरकारले एउटा पोजिटिभ विल सहितको एउटा बजेट ल्याएको छ त्यसले चाहिँ एउटा सकारात्मक आश जनतामा सिर्जना गरेर त्यो किसिमको ऊ गरोस् भन्ने छ तर यसमा चाहिँ यसले चाहिँ त्यो जुन किसिमको ब्याङ्किङ सेक्टरमा र इन्सुरेन्स सेक्टरमा पोलिसी गर्छन् गरे कि भन्ने आशंकाहरू पनि छन् होइन र त्यो सबै किसिमले हेर्दाखेरि यसले लक्ष्य अनुरूप चाहिँ सफलता हात पारेन भने के हुन्छ झन् ठुलो नागरिक निराशा आउन सक्छ त्यही भएर अब चाहिँ यो ओपिनियन चाहिँ अब चाहिँ डिभाइड भएर जान्छ
10: भनेपछि सरकारप्रतिको विश्वासलाई चाहिँ कायम राख्नुपर्छ अहिले अब मुलुक बन्दका निम्ति बनाउनका निम्ति भन्ने लाइनमै हुनुहुन्छ तपाईँ पनि होइन
18: किनकि यो सरकारलाई अहिले यो बीचमै यसरी आफ्नै नीतिगत असफलताको कारणले जुन असफलता किनकि हामीलाई त जुन जे कारणले मूल कारण जुन मूल कारणले गर्दा 2079 पार्लियामेन्ट किनकि हामीले हिजो मात्रै 19 गणतन्त्र दिवस मनायौं 19 गणतन्त्र दिवस र भाद्र 23 र 24 पछिको पहिलो गणतन्त्र दिवस थियो र यो भाद्र 23 र 24 घटना घटिसकेपछि भनेको त्यो 62-63 जनआन्दोलनलाई समेत धक्का दिएर अगाडि बढ्ने किसिमको जुन मुभमेन्ट भयो भारत त्यसको जुन उथुलपुथुल भयो त्यसपछि जुन निर्वाचन भयो एक किसिमको मध्यावधि शैलीको जुन किसिमको निर्वाचन भयो त्यो निर्वाचनपछि आएका प्रधानमन्त्रीले उहाँको नीति के हो के गर्न खोजिरहेको भन्ने बारेमा उहाँले खुलामा चाहिँ बोल्नु पर्थ्यो जनतालाई सम्बोधन गर्नु पर्थ्यो संसद सम्बोधन गर्नु पर्थ्यो उहाँले चाहिँ संसद बारम्बार बन्द गर्नुभएको छ धन्न उहाँले हिजो धीरतापूर्वक झन्डै 2 घण्टा बजेट बाहेक सुन्नुभयो होइन त्यो बाहेक जनतासँग जसरी पत्र संवाद गर्नुपर्ने हो एउटा चाहिँ त्यो रेस्पोन्सिबिलिटी हो उहाँ चाहिँ इरेस्पोन्सिबल गभर्मेन्टतिर गएको हो कि भन्ने आशंका छ र उहाँको यो सानो सानो तुक्कामा बोलेर ड्रामा गरेर स्टेन्टबाजी गरेर यो डोपामिन इफेक्ट गरेर सरकार चलाउँछु भनेर उहाँले देख्नु भएको छ उहाँले सोचिराख्नु भएको छ भने उहाँ चाहिँ भ्रममा हुनुहुन्छ त्यसले चाहिँ हाम्रा संस्थाहरूलाई हाम्रो पद्धतिलाई बलियो बनाउँदैन
10: शङ्कर तिवारीजी यहाँको महत्वपूर्ण सबै संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
18: धन्यवाद
10: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक शङ्कर तिवारी आदरणीय श्रोता आजका लागि नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 inch standard display, AI powered camera, 3 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ

0: गरिन्छ। प्रोभाइडर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णतः गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
0: एसटीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
3: नीलकण्ठ नगरपालिका तिन बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी खेयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ देशी। प्रोप्राइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9141639953।
4: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: नमस्कार स्वयं सेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9855063802 9855063802।
9: राष्ट्रको लागि बक्सिङ,
10: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
10: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
10: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
11: Yeah. रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
9: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नुपर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861062611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याक सुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705454
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 99.4 Radio Tahasanchar Studio
1: Radio Bihani Samay Sanket Eti Bela Madhyanako 12 Bajyo
2: गतिशील छ जब समय बोल्न थाल्छ संचार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भारतको उत्तर प्रदेशबाट 453 नेपालीको उद्धार, सुनौली नाका मार्फत नेपाल ल्याइँदै।
0: सरकारले 4 दिन विदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
1: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तर पार्टी निर्देशन जारी, कंग्रेस निकट थारू संघको प्रथम अधिवेशन आज शुरू हुँदै।
0: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी युद्धबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
1: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आईपीएलको फाइनलमा उपाधिका लागि बेंगलुरूसँग भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्दक बनाइएका 453 नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई नेपाल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी निरीक्षक दीपक बहादुर कुँवरले जानकारी दिनुभयो। गैराती भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो। सुनौली नाका मार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदैछ। कुँवरका अनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याएर बन्दक बनाइएको थियो। विभिन्न समयमा यही नाका मार्फत अवैध बाटोबाट भारत पुगेका नेपालीहरूको उद्धार गर्ने गरिएको छ।
1: उत्तर दक्षिण कोशी राजमार्गमा पहिरो खस्दा यातायात सञ्चालन अवरूद्ध बनेको छ। संखुवासभाको भोटखोला गाउँपालिका 4 आज सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। सड़कमा खसेको ठूल्ठूला ढुंगासहितको सुक्खा पहिरोले सड़क अवरूद्ध बनेको उहाँको भनाई छ। उक्त पहिरोले करिब 15 मिटर कच्ची सड़क खण्ड पूरिएको छ। पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्यामताङ जाने यातायातका सवारी साधन वारपार गर्न सकिरहेका छैनन्। पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
0: लगातार 4 दिन विदा हुँदा बागलुङको ढोरपाटन उपत्यकामा पर्यटक बढ़ेका छन्। एकै दिन सयौंको संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्। कतिपय पर्यटक होटलमा कोठा नपाएर फर्किनु समेत परेको छ। बिहिबारदेखि विदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए। एकै दिन सयौंको संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो। ढोरपाटनमा 27 होटल र 12 होमस्टे सञ्चालनमा छन्। ढोरपाटनमा एक रातमा 700 पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ, तर त्योभन्दा झण्डै दोब्बर बढ़ी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो। आफूले 80 पाहुना राखेको सुनाउँदै 200 अन्य होटलमा पठाउनु परेको उहाँले बताउनुभयो। पछिल्लो समय बुर्तिबाङ ढोरपाटन सड़क व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको संख्या भत्तै बढ़ेको छ।
1: नेपाली कांग्रेस निकट नेपाल थारू संघको प्रथम महाधिवेशन आजबाट शुरू हुँदैछ। आज दिउँसो सभा 12 बजे सभापति गगन थापाले संघको महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन मार्फत संगठनलाई थप सुदृढ व्यवस्थित र प्रभावकारी बनाउने तथा थारू समुदायका राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढ़ाउने लक्ष्य राखिएको छ। थारू संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ। यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोभाको केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दैछ। अध्यक्ष परिषदका अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा केही बेरपछि बैठक शुरू हुँदैछ। बैठकमा पछिल्लो राजनैतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गरिनेछ। पार्टी संगठन सम्बन्धी विशेष प्रस्ताव, प्रलोभाको पहिलो एकता महाधिवेशनको तयारी, संगठन निर्माण, सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि छनौटका विषयमा बैठकमा छलफल हुने परियारले बताउनुभयो। बैठकले प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण संचालन निर्धारण गर्ने, महाधिवेशन आयोजक समितिका सदस्यहरू थप गर्ने र विचार मिल्ने वामपन्थी समाजवादी लोकतान्त्रिक शक्ति वा समूहसँग सम्वाद एकता तथा ध्रुवीकरणका लागि सम्वाद समिति बनाउने एजेण्डा राखेको छ। यसका साथै विविध अन्तर्गत आगामी अभियान संचालनका विषयमा छलफल हुनेछ। यसअघि वैशाख 11 र 12 गते काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय कमिटिको विस्तारित बैठकको निर्णय अनुसार वैशाख 24 गते बसेको अध्यक्ष परिषदको बैठकले सचिवालय निर्माण गरेको थियो।
0: नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्य योजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमाले पार्टी जागरण अभियान शुरू गरेको हो। हिजो अन्तर्पार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ।
1: वैशाख 24 गते बसेको अध्यक्ष परिषदको बैठकले सचिवालय निर्माण गरेको थियो।
0: नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्य योजना जारी गरेको छ।

0: व्यवस्था गरिएको एमाले जनाएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरूको संयोजन, पृथ्वी सुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभागहरू, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विभागहरू, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारी सहित कार्य विभाजन गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। आज विभिन्न कार्यक्रम गरी 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारा तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न उपलब्धिको खुशीमा सरकारले 2076 सालदेखि यो दिवस मनाउँदै आएको छ। विक्रम सम्वत 2063 साल जेठ 16 गतेका दिन तत्कालीन प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा र बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताका लागि कम्तीमा 1/3 महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चित गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विधेयक पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ। यस्तै प्रधानमन्त्री वीरेन्द्र शाह महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि शुभकामना सन्देश जारी गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको विषयमा आफ्ना प्रमुख सल्लाहकारहरूसँग उच्चस्तरीय बैठक गर्नुभएको छ, तर बैठक सम्पन्न भएपछि पनि अमेरिकाको आगामी रणनीति स्पष्ट हुन सकेको छैन। शुक्रबार व्हाइट हाउस स्थित सिचुएशन रूममा उक्त बैठक आयोजना गरिएको थियो। यो कक्ष ठूला संकट तथा राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा रणनीति निर्माण र छलफलका लागि प्रयोग गरिने गरिन्छ। बैठकबारे जानकारी दिँदै व्हाइट हाउसका एक अधिकारीले बीबीसीलाई बैठक सम्पन्न भएको छ भन्ने बाहेक थप विवरण सार्वजनिक गरेनन्। यस्तै व्हाइट हाउसका अर्का एक अधिकारीले सीबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल हुने र आफ्ना शर्तहरू पूरा गर्ने खालको सम्झौता मात्रै स्वीकार गर्ने बताएका छन्। साथै इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न नदिइने उनको भनाइ छ। यसअघि बिहिबार अमेरिका र इरानबीच प्रारम्भिक सहमतिको रूपरेखा तयार गरिएको थियो। उक्त दस्तावेजलाई समझदारी पत्र मेमोराण्डम अफ अण्डरस्ट्याण्डिङ नाम दिइएको छ, तर यो सहमति कार्यान्वयनमा जानु अघि ट्रम्प प्रशासन र इरानी सरकारले औपचारिक स्वीकृति दिनुपर्नेछ। सहमति कार्यान्वयन भएमा हाल कायम युद्धविरामलाई थप 60 दिनका लागि विस्तार गरिनेछ। साथै इरानको परमाणु कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता शुरू गर्ने योजना पनि रहेको जनाइएको छ। यद्यपि यस विषयमा अहिलेसम्म अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन।
2: अब खेल समाचार। गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गैराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा कप्तान शुभमन गिलको विस्फोटक शतकीय इनिङमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 3 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका शुभमनले सर्वाधिक 104 रनको शतकीय इनिङ खेले। त्यस्तै साई सुदर्शनले 58, राहुल तोबाटियाले 17

0: वाशिङटन सुन्दरले 16 रन बनाए। राजस्थानका नान्द्री बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्त पाएको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रनको अर्धशतकीय पारी खेले। यस्तै रविन्द्र जडेजाले 45, डोनोभान फरेराले 38 तथा रियान परागले 11 रनको योगदान दिए। गुजरातका जोसन होल्डर र कासिगो रबाडाले 2-2 विकेट लिए। यो जितसँगै गुजरातले अब भोलि उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भारतको उत्तर प्रदेशबाट 453 नेपालीको उद्धार, सुनौली नाका मार्फत नेपाल ल्याइँदै।
1: सरकारले 4 दिन बिदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
0: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तरपार्टी निर्देशन जारी। कंग्रेस नेकट थारू संघको प्रथम अधिवेशन महाधिवेशन आज शुरू हुँदै।
1: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी युद्धबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
0: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आईपीएलको फाइनलमा उपाधिका लागि बेंगलुरूसँग भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
0: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: काशीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-6767-64, 9141-6767-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट
0: छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705454
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838।

0: र 98-032-40-723।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98-510-63-802 98-510-63-802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-433।
4: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: यसै परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
4: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह। सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह। सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: दादा दादा, म चाहे स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
11: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धारिन एबाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै दार्जिलिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइब सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
6: आदरणीय सिद्धलेख भाषी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मोह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878।

0: number. Redmi A7 Pro, A7 Pro. Ajali, hello.
1: Let's go. 6.9-inch ko standard display, AI-powered camera, 3-varshako warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshtaharule. Tapaiko man jitna barambar.
2: धादिङको सिद्धलेखको गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
11: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
12: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: 6.9 inch standard display, AI powered camera, Vivo Sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
1: Haina, aaja bholi malai yesto ke bhayola? Ghari ghari tauko dukhcha, nindra pani lagdaina, khana ta jhan patak केही रुच्दैन. एक छत्तै डर मात्रै लागिरहन्छ. के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै.
2: होइन ए दिदी, के भयो? किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिलो देख्छु त.
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के. घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के. यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो. होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त. म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने.
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त. त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि. त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि.
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी.
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि.
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ. हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ. पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ.
2: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ.
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त. अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि.
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार.

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसार।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको

0: राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: दादा दादा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705454।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
3: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104016116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975447।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
6: 98-61-97-65-47
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98-41-65-64-99, 98-41-65-64-99।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने।

0: स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल एचएल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्त भन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97437।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
4: भिटामिन डी,
2: भिटामिन B12,
4: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विषयमा कार्ययोजना तय गरेको छ। यो पहल अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र आईवाईआरपी कार्य समूहको पास्टोरालिजम एण्ड जेण्डर समूहद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन चरणभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु रहेको छ। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्यकर्मीको सहभागिता छ। यसैगरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। यस्तै सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिनुभयो। हरेक दुई दुई वर्षमा हुँदै आएको सम्मेलन अब तीन तीन वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूल नारा आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नव प्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण भन्ने रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो रूगाखोकी बढ़ेपछि आज बिहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँको सचिवालयले जनाएको छ। बागलुङका महिलाहरू विभिन्न प्रकारका हाते तालिम लिएपछि सफल उद्यमी बन्नुका साथै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ:
2: हामीले कुसन, ह्याण्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, टी सेल रोटी, फिनी रोटी, चिनी रोटी, झर, अनसा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई सिप प्रदान गरेर उद्यमीहरू बनाएका छौं।
1: यहाँका महिला तथा पुरूषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
3: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा, यस ठाउँका उद्यमी व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई आयोगले सिपमूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफूलाई केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
1: श्रम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
4: एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अरूले त्यो सरकारले मात्रै गरेला भनेर हामी आत्मनिर्भर हुनु पालन भएको सामान हामीले कसैले घर खोलेका छौँ तपाईँ सामान पनि ल्याउन सक्छ राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला संघले चलाउने भने आउँछ तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
1: श्रम र सिप जीवन बदल्ने शक्ति हो। अतः दिनहुँको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका 1186 वटा सहकारी संस्था सम्पर्कविहीन रहेको महानगरले जनाएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। नियमनका लागि महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको छ। पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर

0: र वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विज्ञान विभागका अनुसार यो धेरै भारी वर्षा भएको र अन्य केही जिल्लामा मकवानपुरको भोरलेनी गढ़ी र रजैयामा पनि भारी वर्षा 50 मिलिमिटर भन्दा माथिको वर्षा भएको छ। विभागका अनुसार पछिल्लो दुई दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको र देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। साइगोनको पतनको 50 वर्षगांठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढ़ी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जून महिनाको शुरूमा 9,950 जना बन्दीलाई रिहा गरिने उल्लेख छ। भियतनामले मार्चमा राष्ट्रिय सभाका लागि निर्वाचन गरेको थियो। यसको शीर्ष विधायिकाले मुख्य रूपमा सत्तारूढ़ कम्युनिष्ट पार्टीको निर्णयहरू अनुमोदन गर्दछ। भियतनामी कानून अनुसार सरकार अपदस्थ गर्ने प्रयास वा आतंकवादका लागि दोषी ठहरिएका कैदीहरू भने रिहाईका लागि योग्य छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ। वाशिङटनको अन्तिम धारणा बनाउन आफ्ना मुख्य सहयोगीहरूसँग उहाँले बैठक गर्नुभएको थियो। व्हाइट हाउसको सिचुएशन रूममा भएको बैठकमा उहाँले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको सांगुरो जलमार्गमा दुईतर्फी रूपमै बिना अवरोध पारवहन पुनः संचालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू नष्ट गर्न तेहरान सहमत हुनुपर्ने बताउनु भएको छ। इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभएको जनाएको छ। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ। अफगानिस्तानमा आज एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा भएको ट्रक दुर्घटनामा 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको मृत्यु भएको हो। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू स्वदेश फर्कने क्रम बढ़ेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पूँजीगत खर्च बढ़ाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनुभएको छ। नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाण्डुमा गरेको 19 वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्रेष्ठले सरकारको पूँजीगत खर्च बढ़दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनुभयो। पूर्वाधार क्षेत्रको बजेट बढ़नु, आयकर घट्नु र प्रविधिलाई जोड दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लीजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो। त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत शहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाज सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्यलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर एक जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमूना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती शुरू गरिएको छ। कचनकवल चार केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
0: नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 जना खेलाड़ी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट शुरू गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल भारत अमेरिका बेलायत र फ्रान्सका 1 जना गरी 226 जना खेलाड़ी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरूष बास्केटबल प्रतियोगिता शुरू हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष धोज कुमार गुरूङले बताउनुभयो। प्रतियोगितामा कास्की पर्वत लमजुङ म्याग्दी तनहु र स्याङ्जा गरी 6 जिल्लाका पुरूष टोलीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लीग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रूपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रूपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। अब मौसम। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र मध्य प्रदेश सहित कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 38.8 मिलिमिटर। पोखराको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई वेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड़ र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
5: होइन के भयो, किन एक्लै गनगन गरिरहे
4: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
5: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
4: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
5: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन B12,
7: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षीको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
3: जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेण्डा थियो एजेण्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
2: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
4: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
2: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
5: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
2: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कड़ाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
7: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रवर्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्रांगणिक कृषि प्रवर्धनका लागि चालू आर्थिक वर्षको 40 करोड़ रूपियाँ बजेट घटेर 36 करोड़ रूपियाँमा झरेको छ। पहाड़ी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदल आतंक नियन्त्रणका लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको बन्धाकरण तथा अनुसन्धान कार्यक्रम बजेटमा समावेश गरिएको छैन भने चालू वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड़ रूपियाँ लगानी गर्ने व्यवसाय कृषि कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थविज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्तामुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डा चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: आईटीको क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने पुरा सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
7: चैत्र धान उत्पादन वृद्धि कार्यक्रम, उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम, प्रांगणिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छनृ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तर्पार्टी निर्देशिकामा सरकारले संविधान संसद राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
3: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेका छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइयो।
7: यसैबीच एमाले सरकारका गतिविधिको भण्डाफोड गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय संचालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एनप्याप्सनका अध्यक्ष सुभाष न्यूपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने, विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनुभयो। स्थानका महासचिव राम हरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समाता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे शुरू हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका, केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढ़ी, पहिरो र सड़क मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढ़ी र पहिरोले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी फाकेल फर्पिङ सड़क खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सड़क र स्याङ्जा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सड़क खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई भन्नुभयो,
8: फाखेल र कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सडखण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सडक खण्डमा पनि साँझ छ बजेदेखि बिहान पाँच बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यस्तै गरी बीबी राजमार्ग पनि बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म चाहिँ बन्द गरिएको छ।
7: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
9: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिंचाई प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयित ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानी मुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
2: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
10: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
11: घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
2: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
15: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको वितर्चिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारीभरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
16: बझाङको बिथरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
11: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो, एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
16: अहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
17: शुरू शुरूमा त यहाँ पहिलादेखि सामान्य आफूलाई तरकारी खान एक दुई गाडो लगाउँथे किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जयगेदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
16: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
18: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाईको समस्या छ।
16: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
19: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
16: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तडा आवाज, बझाङ।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार:
20: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन भन्दै त राम्रो हो कि, मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
2: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालीसोर जमल र ओम अस्पतालमा।
0: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
21: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ। यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ? कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ।
20: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि तेरो एक्टिङ मलाई मन परेन भन्दी त राम्रो हो क्या। मलाई साँच्चीले मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ, मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ। अरूहरूलाई के हुन्छ थाहा भएन, तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ। म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन। एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायद कता कता, त्यो पनि देखेको छैन। यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ। मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या, इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा ऊ गराएको थिएँ क्या, मैले एउटा समाचार बनाएको थिएँ। त्यतिखेर चाहिँ मलाई भुखै छरेर गाली गर्नुभएको थियो कि म रातभरि सुतिनँ, निदाउनै सकिनँ। भगवान् के भयो, कहाँ आएछु, किन आएछु टाइपको भयो। अनि बिहानखेरि गएँ, म सुत्दै नसुतेर खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको। मलाई चाहिँ साँच्चीकै त्यो अति नै मन दुख्छ। मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु, गाउँ समाज सम्झिन्छु, वरिपरि साथी सङ्गी सम्झिन्छु, अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु। के थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यसो आउँथ्यो, तँलाई त के हो र होइन, एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त। अहिले पो हामी जोस छ, जागर छ, हिम्मत छ, रूप छ, रङ्ग छ, सबै छ नि त। यो सधैँ रहने कुरा त हुँदै होइन। कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ, सत्य भनेकै मृत्यु हो भन्छ। हामी बाँचिरहने म पनि पर्दिनँ, मृत्यु त हाम्रो अवश्य नै छ। भनेपछि त्यो कमेन्टले गएर, त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ क्या। घरको परिवारले त बुझ्ला नि, आफ्नो माइती घरको परिवारले बुझ्ला नि, तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्दैन है।
23: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ, अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन, यो एउटा विकृति नै हो।
20: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन, लाइभमा गएको थिएँ, एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको केसमा आउनुभयो, माथि नै आउनुभएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ। डरै छैन क्या, कस्तो जोस हो उहाँलाई होइन, डरै छैन। अनि मलाई
23: डटरट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भनेर त्यहाँको कमेन्ट गर्नुभयो। अनि मलाई त्यो शब्दले लास्ट पिरोल्यो। मैले मलाई म केही पनि छोइनँ, तल झारे है बहिनी भने, उसले तल झारे होइन, एकैछिनमा म लाइभ बसिरहेको स्किन सर्ट गरेर उसले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या, आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निटम्याकमा त्यस्तो गलत, अनि फोटो मेरो आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा। कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे, मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ। कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छ नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छ नि, गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन। त्यसैले आफ्नो सोच परिवर्तन गरौं, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगर। कसैलाई सच्याउने कुराहरू भन्नुहोस्, मन परेको छैन भन्नुहोस्, त्यो गलत हो कि, त्यो पनि गलत हो नि त। त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौं, तर चित्तै दुख्ने, घरभरै टुट्ने होइन, त्यो आफ्ना आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसकेका हुन्छ नि, त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ। कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यो कुराले गर्दा।
3: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि?
23: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा देखेको छैन, मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ, तर राम्रो भन्नुभएको छ मेरो भिडियो। अब तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन, समाजले पचाउनै नसक्ने गरेकै छैन, रेलकै बाटो हो,
3: रेलको बाटो।
23: हजुर,
3: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
23: भाव चाहिँ अब त्यहाँको त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनु पर्यो, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो, त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि। तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
4: रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेवान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Guri, erata, lau.
1: Aha, kati ramro manga sutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: ओ मेज्यू नमस्कार है
3: नमस्कार नमस्कार मेज्यू नमस्कार
2: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
3: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छम छमी नाच्नु पनि पर्छ के
2: है मेज्यू म त बिहेमा आउदिन होला
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
2: किन हुने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
2: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
3: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइ गो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
7: सम्पर्क मोबाइल 9741031429
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
8: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
11: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल युपिभिसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपिभिसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम कर यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पाइन
13: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
14: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
7: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
15: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरुका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
16: राष्ट्रको लागि बक्सिङ
15: स्वास्थ्यको लागि बक्सिङ
16: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
15: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै
16: समय बिहान र बेलुका
15: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841-65-64-99 9841-65-64-99
16: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
3: भिटामिन डी,
1: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि छापिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 59 15 59
9: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।